0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैटा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल,
5: विगत एक दशक

0: देखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816555553 र 9849।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
2: This is Radio Songkhua Sabha 95.5 MHz.
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
4: आज मिति 2083 साल भदौ 30 गते मंगलबार, सेप्टेम्बर 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको चतुर्थी तिथि, ऋषि पञ्चमी।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
4: भोटेकोशी बाँधेपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो।
3: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पछि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
4: महँगी अनियन्त्रित रूपमा बढ़दै 21 राजदूत नियुक्ति सिफारिशको गृह कार्य, जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु।
3: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव, हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
4: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने, भारतद्वारा अफगानिस्तान पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित, आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी बाँधेका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग।
3: भोटेकोशी बाढ़ीमा गएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 खर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढ़ीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाई छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन शुरू गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढ़ीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड़ रूपियाँको क्षति भएको छ। बाढ़ीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यस अनुसार बाढ़ीले 1,46,19 करोड़ रूपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 खर्ब 30 करोड़को क्षति, 30 अर्ब 30 करोड़को क्षति र 1,15,89 करोड़को हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 खर्ब 45 अर्ब 45 करोड़ रूपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसाय प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमाका क्षेत्र, 189 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ी पछिको पुनस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढ़ी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढ़ीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
6: उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसकेपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनस्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
4: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसपाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाण्डु जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 2,52,445 पशुपक्षी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ, संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
7: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरी केही सार्वजनिक महत्वका प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा एक क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौं। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि एक क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौं। सम्भवतः अधिवेशन चाहिँ तेस्रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव हो होइन, त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा क्षति नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो, आपसी समन्वय गरेर मिलित गरिने भन्ने छ।
4: यसैबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ़ तथा अन्य दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजूदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबू ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसे बाढी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
8: दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौ, पैसा दिन सक्छौ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
4: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै घारको मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिश गृहकार्य शीर्षकमा परशुराम काफ्रेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयर्क जानु अघि सिफारिश गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्री पृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्री पृष्ठमा। यता भित्री पृष्ठमा कांग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समितेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बढ़ाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ़ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
4: आर्थिक कारोबार दैनिकमा बीमा दावीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तनदेव कोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दावी भुक्तानीमा बीमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण क्षेत्र विक्षेत बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढ़ी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढ़ीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैले पनि रूगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढ़ी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोड़िएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ, भाडादर काठमाडौँ भन्दा 5000 रूपियाँ सस्तो रहेको छ। पूँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छूटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पूँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, कांग्रेसमा एकसाथ 13,000 भन्दा बढ़ी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढ़ाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बाल बालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। बाल बालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ़ने वा पाक्ने समस्या भएका बाल बालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्भमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बाल बालिकाहरूमा बढ़दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
14: साझा खबरमा अब विदेशका खबर, फ्रान्स सरकारले 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढ़ाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
3: सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका सयौं सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लड़ाको 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्ट्याउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
4: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 पल्ट एशिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाड़ीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न भने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो तर हरमनप्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरूष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनु भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ। एन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेश्वर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
3: बाढ़ी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसंग। बाढ़ीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ। होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
8: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ। त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि, सबैले कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीड़ित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्। यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
8: मेरो विचारमा यो परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ नि। रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि। तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढ़ी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
8: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्न लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री चाहिँ

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: भाटेकोशी बाढ़ीबाट विस्थापित 33 होल्डिङ सेन्टरमा रहेकामा खानेपानीको मुख्य समस्या, महामारी फैलन सक्ने जोखिम। कंग्रेसको 15 महाधिवेशनबाट 13,000 बढ़ी युवा नेतृत्वमा आउँदै आत्मसम्मानमा चोट पुग्ने गरी कुनै पदको सौदाबाजी नगर्ने पूर्व सभापति देउबा पक्षको आपत्ति। भोटेकोशी बाढ़ीमा सरकारी र निजी क्षेत्रका 4 खर्ब बढ़ीको क्षति, 7 खर्ब 23 अर्ब 31 करोड़ आवश्यक पर्ने प्रारम्भिक अनुमान। रूसद्वारा युक्रेनका पूर्वाधार तथा प्रमुख निर्यात उद्योगहरूमा आक्रमण तीव्र, आर्थिक संकट निम्तने चिन्ता। र निर्धारित समयमा कम बोलिङ गरेको आरोपमा पाकिस्तान क्रिकेट टीमलाई आईसीसीको कार्यवाही।
1: दैनिक रू 197 मा रू 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा, समाचार अब विस्तारमा।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी 33 होल्डिङ सेन्टरमा 2400 भन्दा धेरै विस्थापित बसिरहेका छन्। अहिलेसम्म बाढ़ी प्रभावित क्षेत्रमा ठूलो महामारी फैलिएको छैन, तर विस्थापितहरू भीड़भाड़मा बस्न बाध्य छन्। खानेपानीका स्रोत प्रभावित छन् र स्वास्थ्य संस्थासम्म पुग्न कठिनाई भइरहेको छ। बालबालिका र दीर्घरोगी समेत ठूलो संख्यामा रहेका यी शिविरमा दूषित पानी, कमजोर सरसफाई र स्वास्थ्य सेवाको सीमित पहुँचले संक्रमण फैलिने जोखिम रहेको विज्ञहरू बताउँछन्। जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अन्जो कार्कीले भनिन्, केही होल्डिङ सेन्टरमा रुगाखोकी, भाइरल ज्वरो र सामान्य पखालाका बिरामी मात्र भेटिएका छन्। त्यस्तै रसुवाको शिवालय होल्डिङ सेन्टरमा पनि बालबालिकालाई भाइरल ज्वरो र रुगाखोकीको संक्रमण देखिएको उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरूङले बताइन्। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख डाक्टर निर्धोज घरती मगर पनि होल्डिङ सेन्टरमा रहेका केहीमा ज्वरो र रुगाखोकी देखिएको बताउँछन्। उनले भने, केही मानिसमा सामान्य रुगाखोकी र भाइरल फिभरको समस्या देखिएको छ। स्वास्थ्य कर्मीहरू खटाएर रुगाखोकी बिरामीलाई आइसोलेसनमा राख्न भनिएको छ। 1-2 जना आइसोलेसनमा बसेका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विपद पछिको ठूलो चुनौती त्यसपछि फैलिने महामारी हो। महामारीमा बाल बालिका र वृद्ध वृद्धा सबभन्दा बढ़ी जोखिममा छन्। राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक मूल्यांकन अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 बाल बालिका छन्। ती मध्ये 102 जना बाल बालिका अभिभावक वा आफन्तविहीन छन् भने 439 अभिभावकबाट बिछोड़िएर आफन्तको हेरचाहमा छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार 632 बालिका र 601 बालक गरे होल्डिङ सेन्टरमा 1,233 बाल बालिका छन्। महामारी सामान्यतया खानेपानी र सरसफाईसँग जोड़िन्छ, त्यही समस्या बाढ़ी प्रभावित क्षेत्रमा देखिन्छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। सबभन्दा बढ़ी बाढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्र 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। त्यस क्षेत्रमा बस्ने करिब 25,000 जनसंख्यालाई सेवा दिने प्रति सेकेण्ड 80 लिटर क्षमताको मुख्य पाइपलाइन बाढ़ीले बगाएको छ। रसुवाका माथिल्लो भूभागका मुहानमा त्यति धेरै क्षति नभएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रसुवाका प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए। उनले भने, रसुवाका माथिल्लो भूभागमा खासै असर छैन। खोला नजिकका अधिकांश खानेपानी आयोजनामा क्षति पुगेकाले उत्तरगया लगायतका स्थानमा पालिकालाई पाइपहरू उपलब्ध गराएर स्थानीय मुहान मार्फत पानीको अस्थायी व्यवस्थापन गरिएको छ। विपदपछि धेरै देशमा महामारी फैलिएको तथ्य छन्। सन् 2010 हैटीको भूकम्पको 10 महिनापछि हैजा फैलिएको थियो। सो हैजाबाट 8 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका थिए भने करिब 10,000 जनाको मृत्यु भएको थियो। यस्तै घटना पाकिस्तानमा पनि भयो। पाकिस्तानमा सन् 2010 बाढ़ीपछि हैजा र झाडापखाला फैलिएको थियो। विगतमा अन्य देशमा बाढ़ी वा प्राकृतिक प्रकोपपछि महामारी फैलिए पनि नेपालमा हालसम्मका घटना बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा कड़ा महामारी फैलिएको छैन। जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख कार्कीका अनुसार नुवाकोटमा कुनै पनि संक्रामक रोग वा महामारीको अवस्था अहिलेसम्म देखिएको छैन।
0: भोटेकोशी बाढ़ीमा भएको कुल क्षति मध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढ़ीमा सरकारी र निजी क्षेत्रको गरी 4,08,00,000 रूपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन आरडीएनए को प्रतिवेदनले अनुमान गरेको हो। बाढ़ीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले बताए। उनले भने निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको उनले बताए। बाढ़ीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19,00,00,000 रूपियाँको क्षति भएको छ। बाढ़ीबाट भौतिक संरचनामा भौतिक रूपमा पुगेको क्षति र त्यसबाट गुमेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनएले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको हो। त्यस अनुसार बाढ़ीले 1,46,19,00,00,000 बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर गरेको देखाएको छ, जसमा 30,30,00,00,000 क्षति र 1,15,89,00,00,000 हानि नोक्सानी भएको जनाइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्र 45,45,00,00,000 आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग र व्यावसायिक प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग, 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बीमा क्षेत्र, 179 कृषि मत्स्य र वनका व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको आरडीएनएले जनाएको छ। त्यस्तै बाढ़ीले रसुवामा 1,779, नुवाकोटमा 3,977, धादिङमा 1,451, गोर्खामा 268 र चितवनमा 100 गरी कुल 7,570 निजी घर आंशिक र पूर्ण रूपमा क्षति भएको आरडीएनए प्रतिवेदनमा उल्लेख छ। क्षतिग्रस्त घरमध्ये माटो ढुङ्गाले बनेका घर 2,319, ढुङ्गा इटा सिमेन्टका घर 3,215 र कंक्रिट ढलान घर 2,036 रहेका छन्। भवनतर्फ मात्र 63,88,00,00,000 बराबरको क्षति भएको आरडीएनएको प्रतिवेदनले उल्लेखेको छ। ती भवन पुननिर्माणका लागि 55,95,82,00,00,000 रूपियाँ आवश्यक रहेको प्रतिवेदनको अनुमान छ। वित्तीय संस्थातर्फ 12 बैंक तथा वित्तीय संस्थाका 17 शाखा आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्, जसमा करिब 92 करोड़को क्षति भएको र तिनको पुननिर्माणका लागि 1,08,00,00,000 रूपियाँ लाग्ने अनुमान छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग हिजो छलफल गर्दा प्रधानमन्त्री शाहले पुनर्स्थापनामा सरकारले आफूसँग भएका तथा दात्रे निकायहरूले उपलब्ध गराएका स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताए। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाट विपदका बेला संघ प्रदेश र स्थानीय तहबीचको तत्काल समन्वय भएको थाहा पाउँदा खुशी लागेको पनि बताएका छन्। छलफलमा शाहले सरकारले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सड़क सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले न्यूयर्कमा हुने संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने तयारी गरिरहँदा उनले विश्व मंचमा नेपालको गम्भीर जलवायु जोखिमलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो छ। हालैको भोटेकोसी बाढ़ीले पुर्याएको क्षति, उद्धार, राहत र पुनस्थापनाको चुनौतीबीच शाह महासभा जान लागेका हुन्। उनको सम्बोधनबाट जलवायु न्याय अनुकूलनका लागि वित्तीय सहयोग र समानुपातिक जवाफदेहिताका लागि नेपालको प्रष्ट माग प्रस्तुत हुने अपेक्षा गरिएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको धारणा प्रस्तुत गरेका छौं।
4: युवा प्रधानमन्त्री पहिलो पटक संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै हुनुहुन्छ। त्यस अर्थमा उहाँले नेपालको जनजीत विद्रोहले नेपालको राजनीतिलाई एउटा नयाँ पुस्तान्तरण गरेको छ र नयाँ युगको चेतना सहित नेपाललाई विश्व रंगमञ्चमा चिनाउने प्रयत्न गरेको छ। त्यसलाई सही ढंगले प्रस्तुत गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। जहाँसम्म महासभामा प्रस्तुत गर्नुपर्ने विषयवस्तुका कुरा छन्, त्यसमा उहाँ सामान्यत औपचारिकता त थुप्रै कुराहरू हुन सक्छन्, तर मुख्य कुराहरू मध्ये केहीमा चाहिँ विशेष जोड़ दिनुपर्छ भन्ने मलाई लाग्छ। एउटा पहिलो चाहिँ जुन यो वर्तमान विश्व व्यवस्था छ, त्यो दोस्रो विश्वयुद्ध पछि बनेको जुन विश्व संरचना थियो, वर्ल्ड अर्डर जुन भन्ने गरिन्छ, त्यो करिब करिब पछिल्ला दशकमा भत्किसकेको छ। त्यो विश्व व्यवस्था अन्तर्राष्ट्रिय ऐन कानून अनुसार पालना गर्नु पर्थ्यो। ठूला देशहरूले खास गरी मुख्यत महाशक्ति अमेरिकाले पालना गरेको थियो, पाइँदै उनले जहाँ मन लाग्यो त्यहीँ गएर हस्तक्षेप गर्ने, अर्को देशका राष्ट्रपतिले अपहरण गरेर लिएर जाने, जहाँ पनि गएर सही हस्तक्षेप गर्ने गरेको छ, त्यसरी त्यसको देखासिखी गरेर अरू शक्ति केन्द्रहरूले पनि जुन त्यसो गर्दैछन् त्यसले गर्दा विश्वलाई एउटा चरम अराजकतातिर लाँदैछ। यो आणविक हतियारले सम्पन्न विश्वमा यस्तो अराजकता रह्यो भने मानव जाति नै विनाश हुन सक्ने खतरातिर पनि जान सक्छ। त्यसैले एउटा नयाँ विश्व व्यवस्था जसमा चाहिँ सबै देशहरूको सार्वभौम देशहरूको समान अधिकार समान राष्ट्रिय स्वाधीनताको अधिकार कायम रहन्छ त्यसलाई कायम गर्ने ढंगले आवाज उहाँले उठाउनुपर्छ। खास गरी हामी कथित ग्लोबल साउथ भन्ने देशहरूमा जुन हामी पर्छौं त्यसको तर्फबाट चाहिँ उहाँले नयाँ विश्व व्यवस्थाको निम्ति आवाज उठाउनुहुनेछ भन्ने मेरो पहिलो उहाँले चाहिँ आग्रह छ। दोस्रो जुन आर्थिक विश्व आर्थिक प्रणाली छ त्यसले गर्दाखेरि हाम्रो जस्ता ग्लोबल साउथका देशहरूले ठूलो नोक्सानी बेहोर्नु परिरहेको छ। अब हामीले जुन अन्तर्राष्ट्रिय विभिन्न सन्धि सम्झौताहरू गरेका छौँ त्यसअनुसार अनुसार चाहिँ अझ विकसित देशहरूले पाउनु पर्ने जुन सुविधाहरू हुन् होइन डब्ल्युटिओ लगायतमा पनि जुन सुविधाहरू भन्ने दिइएको हुन्छ त्यो विविध कारणले गर्दा यो असमान प्रकारको चाहिँ विनिमय सम्बन्ध चाहे वित्तीय सम्बन्धमा होस् चाहे व्यापारिक सम्बन्धमा होस् हामीले चाहिँ एउटा प्राथमिक वस्तुहरू चाहिँ निर्यात गर्ने श्रम निर्यात गर्ने र धनी देशहरूबाट चाहिँ महँगो प्रविधि र वस्तु गर्नुपर्ने जुन असमान आर्थिक प्रणाली विश्वमा बन्दै गइरहेको छ त्यसले गर्दा हाम्रो जस्तो देश एउटा गरिबी र बेरोजगारी दुष्चक्रमा पस्न बाध्य छ र त्यसलाई निस्कनको निम्ति विश्वव्यापी रूपमा नै ग्लोबल साउथका देशहरूले आर्थिक रूपमा जुन हिजोको उपनिवेशवादी युगमा जुन खालको असमान प्रकृतिका सम्बन्ध कायम रहन पुगे त्यसको अन्त्य गरेर समान ढंगले चाहिँ एउटा आर्थिक अवसरहरू प्राप्त गर्ने वित्तीय प्रणालीमा व्यापारिक प्रणालीमा आदिको विषयमा चाहिँ उहाँले आग्रह हुनुहुनेछ भन्ने मेरो दोस्रो चाहिँ आग्रह छ। तेस्रो चाहिँ अब अहिले यो जुन क्लाइमेट चेन्ज परिवर्तनको जुन खतरा विश्वव्यापी रूपमा नै एउटा भयावह बनेर जुन आएको छ त्यसले गर्दा विकसित देशहरूले चाहिँ बढी कार्बन उत्सर्जन गर्ने त्यसले बढेर गएको जुन विश्वको जुन एउटा तापक्रम छ त्यो चाहिँ कोप लगायतका सम्मेलनहरूले जे जतिसुकै निर्णयहरू गरे पनि ठूला देशहरूले त्यसलाई पालन गरिरहेका चाहिँ छैनन्। खासगरी अमेरिका जस्ता ठूला देशहरूले अकाधिक रूपमा चाहिँ त्यसको चाहिँ विरोध पनि गरेका छन्। त्यसले गर्दा चाहिँ विश्व तापक्रम चाहिँ बढ्दै जाने कार्बन उत्सर्जन बढ्दै जाने र त्यसले चाहिँ हिमालयहरू जस्तोमा चाहिँ हिउँहरू पग्लने तर दक्षिण ध्रुवतिरको हिउँहरू पनि पग्लने र त्यसले गर्दाखेरि निर्माण विपत्तिहरू जुन आउने स्थिति बन्छ त्यसको चाहिँ पछिल्लो उदाहरण चाहिँ अहिले हामीले नेपालमा चाहिँ हामीले देखेका छौँ। त्यसो भएको हुनाले यो वातावरणीय विनाशको कारणले गर्दा प्रशस्त देशहरू जसले कार्बन उत्सर्जनमा कम योगदान गर्छौँ अब अहिलेको तथ्याङ्क अनुसार 0.01% मात्रै हामीले चाहिँ कन्ट्रिब्युट गर्छौँ तर चाहिँ हामी त्यसको मारमा चाहिँ हामी जस्ता चाहिँ हिमालयका देशहरू र समुद्री तटका देशहरू पर्ने जुन एउटा खतरा बढ्दै गएको छ यो विषयमा चाहिँ गम्भीर ढंगले उठाउनुपर्छ र तत्कालीन रूपमा चाहिँ अहिले जुन यो सेकोसी महाविपत्ति नेपालमा आइपरेको छ त्यसको निम्ति चाहिँ अब हामीले अन्तर्राष्ट्रिय चाहिँ कानून अनुसार अथवा त्यो सम्मेलनले गरेका निर्णयहरू अनुसार जुन हामीले क्षतिपूर्ति प्राप्त गर्नुपर्छ त्यसको निम्ति पनि गम्भीर ढंगले उठाउनु हुनेछ भन्ने मेरो त्यत्रो उहाँलाई आग्रह छ। र चौथो चाहिँ मुख्य रूपमा अझ विकसित देशहरू जो अहिले ग्लोबल साउथ भनिन्छ तिनीहरूलाई यो जुन विश्व प्रणाली अनुकूल चाहिँ भनेको छैन। संयुक्त राष्ट्र संघ लगायतमा चाहिँ केही देशहरूको जुन खालको हैकम छ त्यसले गर्दा खास गरी चाहिँ यो सुरक्षा परिषद लगायतको जुन एउटा पुरानो संरचना छ त्यसले गर्दा बहुसंख्यक देशहरू चाहिँ त्यो संयुक्त राष्ट्र संघ जस्तो संस्थामा उहाँहरू कुनै पनि भूमिका नरखाने जुन अवस्था बनेको छ त्यसो भएको हुनाले अब अहिलेको लोकतान्त्रिक युगको मान्यता अनुसार चाहिँ यो संयुक्त राष्ट्र संघको पनि एउटा पुनर्संरचना चाहिँ गरेर हाम्रो जस्ता अल्प विकसित अथवा ग्लोबल साउथहरूका देशहरूको पनि पर्याप्त सुनवाई हुने गरी हाम्रो पनि अधिकार सुनिश्चित हुने गरी र विश्वमा शान्ति कायम हुने गरी त्यसलाई चाहिँ अगाडि बढाउनुपर्छ र यो आणविक हतियारहरूको विविधता यो इआई लगायतको चाहिँ विश्वव्यापी रूपमा गरिनुपर्ने नियमन लगायतका विषयमा र बढ्दो चाहिँ आर्थिक जुन असमानताले गर्दाखेरि विश्वमा जुन द्वन्द निरन्तर बढ्ने खतरा चाहिँ बढ्दै गएको छ त्यो विषयमा चाहिँ उहाँले आज उठाउनुहुनेछ भन्ने मेरो चाहिँ उहाँलाई चाहिँ आग्रह छ।
0: डायरीमा अब ब्रेकको पालो

0: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग कांग्रेसको 15 महाधिवेशनबाट पहिलो पटक 13,000 भन्दा बढ़ी युवाले एकै पटक नेतृत्व तहमा प्रवेश पाउने भएका छन्। जेएनजे आन्दोलनपछि गत पुसमा सम्पन्न विशेष महाधिवेशनले विधान संशोधन गर्दै वडादेखि जिल्लासम्मको 5 तहका कार्य समितिमा 30 वर्ष मुनिका युवालाई प्रतिनिधित्व गर्ने सुनिश्चित गरेकाले ठूलो संख्यामा युवा नेतृत्व तहमा आउने भएका हुन्। प्रदेश र केन्द्रीय कार्य समितिमा 35 वर्षका युवाको प्रतिनिधित्व हुने प्रबन्ध गरिएको छ। पार्टीको 15 महाधिवेशनको प्रक्रिया 3 असोजबाट शुरू हुँदैछ। 3-4 असोजमा वडा अधिवेशन शुरू गरेपछि पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन 10 असोजसम्म सकेर 16-19 गते भित्रमा केन्द्रीय महाधिवेशन हुने भएको छ। जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी छ। केन्द्रीय महाधिवेशनका लागि काठमाडौँका खुला मञ्च बुकिङ गरिएको छ। नयाँ विधान अनुसार केन्द्रीय महाधिवेशनमा सहभागी हुने करिब 6,000 प्रतिनिधि मध्ये 35 वर्ष मुनिका 330 जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। पार्टी संरचना पहिलेदेखि समावेश भए पनि युवाको सुनिश्चितता गर्ने व्यवस्था भने पहिलो पटक राखिएको हो। पार्टीका 7 तहका कार्य समितिमा एकै पटक ठूलो संख्यामा नयाँ पुस्ताको उपस्थिति हुने भएको हो। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था गरिएको छ। यसले गर्दा कम्तीमा 54,285 जना महिला नेतृत्व तहमा एकैसाथ आउने देखिन्छ।
1: यसैबीच पूर्व सभापति शेरबहादुर देउवा पक्षले नेपाली कंग्रेसको संस्थापन पक्षले आफ्नो पक्षका नेतालाई केन्द्रीय समितिमा समायोजन गर्न लागेको भन्दै आपत्ति जनाएको छ। देउवा पक्षका नेता शशांक कोइरालाले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा कोइरालाले कंग्रेसका नेता कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने उल्लेख गरेका छन्। विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तत्कालीन सभापति देउबा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका र हाल केन्द्रीय समितिबाट बाहिर रहेका सबै सदस्यलाई 15 महाधिवेशनमा सहभागी हुने गरी मनोनयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयप्रति प्रतिवाद गर्दै देउबा पक्षले हिजो पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलनमा कोइरालाले विशेष महाधिवेशन पक्षले पद व्यवस्थापनलाई राजनीतिक सहमतिको विकल्पका रूपमा अघि सारेको आरोप समेत लगाएका छन्।
0: पार्टी पुनर्गठन र रूपान्तरण गर्न बनेको एमाले उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टा तयार गरेको प्रतिवेदनलाई एउटै बनाउने सहमति जुटेको छ। थापाको समय जगतमा गत 21 फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न गठन भएको कार्यदलमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला विकल्प अघि सारेका थिए। त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजार दक्षिणपन्थी प्रवृत्ति भनेको दक्षिणपन्थी प्रवृत्ति भएको आरोप लगाएका थिए। काभ्रे पलाञ्चोक जिल्लाको एक होटलमा 2 दिनसम्म बसेको कार्यदलको बैठकले 2 प्रतिवेदनलाई समेट्ने निर्णय गरेको एक नेताले जानकारी दिए। उपाध्यक्ष द्वै थापा, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन मिलाउने जिम्मा दिइएको छ।
1: व्हाइट बडी जहाज जापानमै रोकिएपछि नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडान तालिका फेरि प्रभावित भएको छ। जापानको नारिताबाट हिजो बिहान काठमाडौँ फर्किनुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि 226 यात्रु सहितको उडान अनिश्चित बनेको छ। निगमको व्हाइट बडी जहाज आइतबार राति 11 बजे काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको थियो। निर्धारित तालिका अनुसार हिजो जापानको स्थानीय समय अनुसार बिहान 10:30 बजे नारिताबाट उडेर दिउँसो 3 बजे काठमाडौँ अवतरण गर्नुपर्ने थियो, तर जहाजको इन्जिनमा समस्या देखिएपछि नारितामै रोकिएको हो। जहाजको दायाँतर्फको 2 नम्बर इन्जिनको 26 ब्लेड मध्ये एउटा ब्लेडमा क्षति पुगेको निगमले जनाएको छ। क्षतिग्रस्त ब्लेडका कारण जहाज उडानका लागि तयार हुन नसकेको हो। यसैबीच नेपाल वायु सेवा निगमको जापानको नारितामा प्राविधिक समस्याका कारण रोकिएको व्हाइट बडी जहाज तत्काल सञ्चालनमा आउन नसक्दा दोहा उडान पनि प्रभावित भएको छ। काठमाडौँबाट दोहा जाने उडान आज राति 11 बजेसम्मका लागि सारिएको बताएको छ। डायरीमा पुनः ब्रेकको पालो।

0: कान्तिपुर डायरीमा वार्ता प्रसंग भारतले आगामी 16 पुससम्म नेपाललाई 18 घण्टा बिजुली आयात गर्न दिने भएको छ। नेपाललाई 28 भदौदेखि आगामी 16 पुससम्म बिजुली आयात अनुमति नवीकरण गरिएको भारतको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। वर्षायाममा बिजुली निर्यात गर्दै आएको नेपालले सुखायाममा भने आन्तरिक माग धान्न भारतबाट बिजुलीको आयात गर्दै आएको छ। भारतले बिहान 12 बजेदेखि साँझ 6 बजेसम्म आयात गर्न दिने भएको हो। पछिल्लो पटक भारतले 18 चैतदेखि 2 वैशाखसम्म 24 घण्टा, 3 वैशाखदेखि 16 असारसम्म 16 घण्टा र 17 असारदेखि 15 भदौसम्म 24 घण्टा बिजुली दिने गरे स्वीकृत नवीकरण गरेको जनाएको छ।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। रूसले पूर्वाधार तथा प्रमुख निर्यात उद्योगहरूमाथि आक्रमण तीव्र पारेसँगै युक्रेनमा आर्थिक संकट निम्तिएको छ। रूसी हमलाका कारण युक्रेनीहरूले कठिन र कठोर हिउँदयामको सामना गर्नुपर्ने अवस्था आएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अर्थमन्त्री अलेक्जाण्डर क्रामचोकको अनुसार यो वर्ष रूसी हवाई आक्रमणबाट पूर्वाधार तथा अचल सम्पत्तिमा भएको क्षति करिब 10 अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ। त्यस्तै युद्धको लागत र देशका बन्दरगाहहरूमा भएको अवरोधका कारण कुल राष्ट्र उत्पादन जीडीपी 1.5% संकुचित हुने देखिएको छ। त्यस्तै युक्रेनमा युद्ध शुरू भएको 4.5 वर्षभन्दा बढ़ी भइसकेको छ, तर पछिल्लो समय लड़ाई सीमा क्षेत्रमा केन्द्रित छैन, बरू दुवै देशले हवाई हमला मार्फत विपक्षीका महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाइरहेका छन्। संयुक्त राष्ट्र संघ विकास कार्यक्रम यूएनडीपीका प्रमुख अलेक्जेण्डर दी क्रोको रूसले युक्रेनका ऊर्जा पूर्वाधारमाथि नियोजित रूपमै आक्रमण गरिरहेको आरोप लगाएका छन्। हिउँद शुरू हुनु अघि नै ती पूर्वाधारहरू मरमत गरेर सञ्चालनमा ल्याउन कठिन हुने उनको भनाइ छ।

0: र भइहाल्यो. तर यहाँ चाहिँ अब जसरी नेपाल दुखिरहेको बेलामा सबैजनाले एकअर्कालाई साथ दिइराख्नु भएको थियो, त्यो एकदम प्रशंसनीय योग्य थियो. साथै अब एसिया कप सेकेन्ड टाइम पुगेको छ नेपाल, अब खुसी छौँ. हामी सबैजना मेहनत गरेको थियौँ यसको लागि. जानुभन्दा अगाडि हामी सबैजनाले प्रमिस पनि गरेको थियौँ कि यो ट्रफी हामी फिर्ता घरमै नै लिएर आउनेछौँ. तर त्यो प्रमिस फुलफिल गर्नको लागि भनेर मात्रै होइन कि सबैजनाले उत्तिकै राम्रो प्रदर्शन गर्नुभएको छ. सो एकदम प्राउड फिल भइरहेको छ कि अब यो टिम चाहिँ एउटा राम्रो बाटोमा चाहिँ हिँडिरहेको छ. स्ट्राटेजी सिम्पल थियो, अब आफ्नो बेसिकमा चाहिँ फोकस गर्ने मोर चाहिँ. र त्यो दिन चाहिँ हामीले यति मात्रै सोचेको थियो कि अब लेट्स प्ले लाइक वी आर प्लेइङ अवर लास्ट गेम अफ द आफ्नो कन्ट्रीको लागि, अर मेबी आफ्नो जिन्दगीकै लास्ट गेम खेले जसरी खेलौँ यसलाई, त्यतिकै इन्जोय गरौँ र सकेसम्म आफ्नो बेस्ट गरौँ. बेस्ट दिनको लागि पनि प्रोसेसहरूमा फोकस गरौँ भन्ने थियो. र बल बाई बल एभ्री सिङ्गल बल चाहिँ त्यो गेमको हाम्रो लागि उति नै भनौँ जुन तरिकाले सबै बोलर्सहरूले एफर्ट लगायो पछि ब्याटिङ पछि, आई गेस त्यो ब्याटिङमा पनि डिपी र बसेर जुन तरिकाले टिमलाई सम्हालेर अगाडि लिएर जानुभएको थियो त्यो पनि एकदम प्रशंसनीय योग्य नै छ. साथै अब जति पनि बोलरहरू आउनु भएको थियो प्लानहरू हामीले राम्ररी मिलाएर लिएर गएको थियौँ. र 147 अन द्याट पर्टिकुलर गिभन डेमा चाहिँ ठिक्कको टोटल थियो, नट हाम्रो पोटेन्सियल दर्शाउने. 180-200 त्यो विकेटमा एकदमै राम्रो टार्गेट हुन सक्थ्यो, तर 147 लागि आउटस्ट्यान्डिङ आफ्नो एफर्टहरू लगाउनु पर्ने नै थियो. र सायद त्यो दिन चाहिँ सबैजनाले आफ्नो आउटस्ट्यान्डिङ पर्फर्मेन्सहरू निकाल्नु भएको छ, एफर्ट लगाउनु भएको छ, जसले गर्दा चाहिँ आज नेपाल यहाँसम्म आइपुग्यो. विकेट राम्रो थियो, फाइनल गेमको लागि विकेट एकदम राम्रो थियो. हामीले पनि त्यति नै राम्रो अप्सन के हुन सक्छ, टस जितेर ब्याटिङ लिनु नै राम्रो अप्सन हुन्छ कि जस्तो लागिरहेको थियो. सो हामीले त्यही नै रोज्यौँ. साथै अब आफे अनि त्यसपछि अर्जुन साइडमा अनि लगत्तै जति पनि प्लेयरहरू जानुभएको थियो, गोल्सन लगत्तै अब सबैजनाले एकदमै राम्रो प्रदर्शन गर्नुभएको थियो. बोलिङ साइडमा अफकोर्स 313 अरू डेमा चाहिँ नर्मली हेर्दा इजी पनि लाग्छ, तर त्यो विकेटको हेरिकन चाहिँ अलि नट इट टफ पनि, तर हामीलाई चाहिँ 2-3 विकेट अर्ली हामीले पायो भने त्यसपछि गेममा हामी फिर्ता आउँछौँ भन्ने चाहिँ 100% ढुक्क नै थियो त्यसलाई. र यो गेम लास्ट ओभरसम्म पनि जान्छ भन्ने चाहिँ थियो, तर ओपोनेन्टले पनि अब 260-70 रन हानेपछि कुनै एकजनाले त राम्रो खेल्ने नै हुन्छ अवश्य पनि. तपाईँले जहिले पनि हेर्नुहुन्छ क्रिकेट नजिकबाट निहाल्नुहुन्छ भने अब इट्स गेम अफ फन, इट्स गेम अफ मिराकल. सो मिराकल भन्दा मेन चाहिँ मोर आई गेस हामीले एज ए टिम एज ए कन्ट्री जसरी खेलेको थियौँ त्यहाँ गएर त्यो चाहिँ जिन्दगीभरि नै याद रहने. हाम्रो टिमको सबभन्दा ठुलो यन्त्र भनेको करण दाई नै हो, उहाँले सबभन्दा राम्रो गरिराख्नु भएको छ. साथै अब बाँकी त हामी भर्खरैको बच्चा नै हो सबैजना, अब प्रयास गरिरहेको छौँ, ट्राई गरिरहेको छौँ. एउटा राम्रो वातावरण छ जुन चाहिँ एउटा टिमभित्रको चाहिन्छ, होइन, अब सबैजना एकअर्काको लागि पुस गरिरहेको छौँ.
1: सन्देपले व्यक्तिगत उपलब्धि भन्दा टोलीको जित ठूलो भएको बताउँदै खेलाड़ी समर्थक र पर्दा पछाडिका सबैको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे. यस्तै ज्ञानका सचिव पारस खड्काले नेपालभन्दा बाहिर गएर प्रिमियर कप जित्नु ठूलो उपलब्धि भएको
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन.
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी. सम्पर्क नम्बर 98525557068.
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त.
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि. प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ. हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ. साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ. प्रोप्राइटर प्रतीक्षा दाहाल. सम्पर्क नम्बर 98163555553 र 98423189.
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, दिलेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 0294040 र 98040-45-827।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
6: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि

0: गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852286।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080 98520

0: 5580 र 9841-08-181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी 1 सङ्खुवा सभा.
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
0: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 9852029047, 9800902062.
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना. नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ. फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ. प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ. आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा. सम्पर्क 9852060177.
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शंखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाका तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061
3: 029570315
2: र 98520607
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शंखुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 029562 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98 5 20 55 768
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर, तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खुल्ने दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनोकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 9842226667।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
12: प्रोप्राइटर सुनु एन भीमका दाइली।
11: सम्पर्क 0291400084 र 98040458027।
10: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि।
14: हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
15: ओहो लु नमस्कार है सर।
16: ओहो लु नमस्कार है सर। नमस्कार।
15: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल, 9865349444
17: र 0295901055।
18: More style, more design. Total Tailors.

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852028646।
2: खादबारी नगरपालिकाको अनुरोध।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 9852055768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: थियो। यतिखेर भने पञ्चमी तिथि प्रारम्भ भइसकेको छ। स्वाति नक्षत्र 27:13 दिनको 4:42 समयेन्द्र युग 22:23 वपकरण 36:23 आज आनन्दजीकोमा ध्वज योग रहेको छ। आजको दिन मानको समय 30:45 बिहान सूर्योदय 5:49 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6:07 मिनट जाँदा रहनेछ। अब पालो आजको ग्रह गोचरको। ग्रह गोचरमा यतिखेर सूर्य नाम गरेका ग्रह यतिखेर सिंह राशिमा रहनु भएको छ। त्यस्तै गरेर आजको दिनमा चन्द्रमा तुला राशिमा रहनु भएको छ। आजको चन्द्रमा पूरा दिन चन्द्रमा तुला राशिमा नै रहनुहुनेछ। मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्क राशिमा। त्यस्तै गरेर आजको दिनमा हेर्दा शुक्र तुला राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने आजको दिनमा सिंह राशिबाट संकेतहरू देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ हामी चर्चा गर्छौं। आज विशेष तपाईँ देखेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने ऋषि पञ्चमीमा कस्तो खानेकुराहरू खाने अथवा कुन देवताको पूजा गर्ने यी सबै कुराहरू हामी तपाईँलाई जानकारी अवश्य नै गराउँछौ। रेडियो सुन्दै हुनुहुन्छ, रेडियो छोडेर कतै चाहिँ जान भएन, तपाईँको बारेमा हामी जानकारी गराउँछौ। यतिखेर भने पालो भएको छ, तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँका राशिफल यस प्रकार रहेको छ। तपाईँको दिन सुखद छ, काममा सफलता हात पर्ने खालका योगहरू रहेका छन्। अलिकति राहुको कारणले कहिलेकाहीँ रोगमा भने औषधि मूल्यमा भने धन खर्च भने हुन सक्ने सम्भावना छ। उन्नति राम्रो छ, अलिकति शत्रुहरूबाट बचेर अगाडि बढ्नुहोला। काम गर्दा एकदम जोस जाँगर फुर्तिलो हुने योग छ। सोचमा परिवर्तन गर्नुभयो भने तपाईँको लागि सकारात्मक हुने खालको योग देखिन्छ। पञ्चम स्थानको चन्द्रमा प्रेममा पनि सफलता, विद्यामा पनि सफलता मिल्नेछ। आजको दिनमा धार्मिक क्षेत्रमा मन जान सक्छ, तर हिजो गरेका कामहरूले आज पश्चाताप भने हुन सक्ने सम्भावना छ। आजको दिन विशेष ख्याल गर्दै गरी जानुहोला। तपाईँको दिन मंगल कारकै योग छ। उन्नति राम्रो छ, तर अलिकति केही काममा रूकावट भने आउन सक्छ। विशेष गरी सरकारी कामहरूमा तपाईँको लागि अलि उल्झनहरू आइपर्न सक्ने सम्भावना भएकाले सूर्य भगवानलाई उपासना गर्दै जल चढाउँदै अगाडि बढ्नु राम्रो हुन्छ। बोली व्यवहार मिठो हुन सक्छ, तर घरायसी सम्बन्ध भने बिग्रन सक्ने सम्भावनाको योग छ। अलिकति बोल्दाखेरि विशेष ध्यान दिँदै अगाडि बढ्नु तपाईँको लागि राम्रो रहन्छ। विशेष गरी खेलकुदका क्षेत्रमा पनि मन अगाडि बढ्नेछ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: उन्नति राम्रो रहन सक्ने योग छ। लग्नमा चन्द्रमा छन्, काम गर्नमा जोस जाँगर वृद्धि रहनेछ। स्वास्थ्यमा केही सुधार हुँदा मन भने आनन्दित रहने योग छ। अधुरा कामहरू अधुरै रहन सक्छन्। आजको दिन अलिकति धेरै खर्चालु बन्न सक्ने योग छ। ऋणबाट एकदम पछि हट्नु होला। काम गर्दाखेरि अब्जसहरू धेरै आउन सक्छन्, रिसहरू धेरै हुन सक्छन्। आजको दिनमा भगवानको नाम संकीर्तन शान्त स्वभाव भएर अगाडि बढ्नु राम्रो हुन्छ। गर्दै आएका नयाँ कामहरूमा सकारात्मकता प्राप्ति रहने योग रहेको छ भने इष्टमित्रहरूले पनि साथ दिने योग रहेको छ। आजको दिन तपाईँको लागि फलीभूत रहनेछ। पारिवारिक रमझममा दिन व्यतीत, अचानक घरमा अतिथिहरूको आगमन पनि सम्भावना देख्न सकिन्छ।
2: मकर राशि
0: लामो दूरीको यात्राहरूमा सहज हुनेछ। खेलकुदका क्षेत्रमा मन जान सक्ने योग छ भने अधुरा कामहरू पूरा हुनेछन्। आजको दिन सुखद बन्दै जाने सम्भावनाहरू राम्रो छ।
2: कुम्भ राशि
0: मान सम्मानमा वृद्धि रहनेछ। नबनेका काम बन्दा आफूलाई मनमा हर्ष र उल्लास आउने योग छ। साढे सातको शनि भए पनि आजको दिनमा भने चन्द्रमाको दृष्टि र आज अन्य ग्रहहरूको कारणले गर्दा काममा सकारात्मकता प्राप्ति रहनेछ। र अन्त्यमा मीन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथ साथमा आफन्तहरूबाट पनि असाध्य टाढिने खालको सम्भावना भएकाले विशेष दोधारयुक्त कामहरू हुने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष

0: थे। ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबाटै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
1: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका तपाईँहरूलाई धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा छौं। हामी यतिखेर तपाईँहरूसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गर्छौं। हामी आज ऋषि पञ्चमीको दिनमा छौं। वास्तवमा ऋषि पञ्चमी आफ्नो लागि गर्ने कि अरूको लागि गर्ने? ऋषि पञ्चमीले आफूलाई मात्र होइन, आफूलाई पनि र आफ्ना आमा बाबुलाई पनि र आफ्ना छोराछोरीलाई पनि पुष्टि राहा भन्छ, पुष्टि गर्ने काम गर्दोरहेछ। वास्तवमा यो आज सप्तऋषिको पूजा गरिन्छ होइन के? थाहा छैन, थाहा छ, सबैलाई थाहा छ, किनभने सबै मान्छे ज्ञानी हुनुहुन्छ नि त होइन। अब कुन कुन हुन्छ ती सात ऋषि? तपाईँलाई थाहा हुनुपर्छ यो कुराहरू, किनभने हामी कश्यपो त्रिभरद्वाज विश्वामित्रोथ गौतम जमदग्नि वशिष्ठस्थ साध्वी चैवाप्यरुन्धती अरुन्धती च अपि। अरुन्धतीलाई पनि पूजा गर्नुपर्छ। किन अरुन्धतीलाई पूजा गर्ने? मान्छे भनिन्छ नि देवता को हो र भगवान कहाँ छन् भनेर, कि अब अरुन्धतीलाई हामीले पूजा गर्नु परेपछि अरुन्धती माता देवता समान हुनुभयो कि भएन? उहाँहरूबाट गुण छ क्या। अरुन्धती माता के हुनुहुन्थ्यो? पतिव्रता नारी हुनुहुन्थ्यो, बुझ्नुभयो। के भन्छ भने विशेष गरी हामीले भन्ने गर्छौं, विशेष गरी ऋतु धर्म भएको बेलामा गरिएका पाप र कुकर्मलाई नाश गर्न यो व्रत सप्त ऋषि सहित अरुन्धती माताको पूजा गर्नुपर्छ। किन अरुन्धती माताले रोजियो भन्दा, अरुन्धती माता पतिव्रत नारीमा उत्कृष्ट हुनुहुन्थ्यो। केही न केही त काम हामीले राम्रो गरौं न अनि बल्ल हामी पूजित हुन्छौं। एउटा काम मात्रै राम्रो काम गर्नुभयो भने हामीलाई सबैले सम्मान गर्नुहुन्छ, सबैले माया गर्नुहुन्छ अनि हामी पूजित हुन्छौं। हामी नै भयौं देवता, भएन? त्यस कारणले गर्दा यो जुन हामी भन्छौं कश्यपो स्त्री भरद्वाजो, कश्यप भरद्वाज विश्वामित्रो छ गौतम, विश्वामित्र र गौतम अनि जमदग्नि अनि वशिष्ठ, कश्यप स्त्री भरद्वाज, कश्यप अत्री भरद्वाज तीनटा, विश्वामित्रले चारा, गौतमले पाँचवटा, जमदग्निले छवटा र वशिष्ठ ऋषिले सातवटा, सप्त ऋषिको पूजा अरुन्धती माता सहित पूजा गर्नु पर्यो। हामीले अलिकति नबुझेका हौ कि बुझेर पनि बुझपचाएका छौं कि, यो तपाईँलाई लाग्न सक्छ गुरुले किन हिजो नभनिदिएको आज किन भनेको, आज बल्ल भन्ने बेला आएको छ। तपाईँ अलि घरमा हुनुपर्छ, खोलामा गएर तपाईँले नुहाएर आएर हुँदैन। ब्रह्म मुहूर्तमा नहुने भनेको श्रावणी कर्म हो, मैले हिजो पनि थोरै भनेको थिएँ तपाईँहरूलाई। यो दिन के भन्छ शास्त्रले भने कम्तीमा पञ्चमी तिथि लागिसकेपछि जानु है भन्छ क्या, बुझ्नुभयो। यो पञ्चमीको दिनभन्दा पहिले गएर स्नान गरेर फल मिल्दैन भनेको छ। अब यो पञ्चमीको दिनमा पनि कुन बेला जाने छ भन्दा मध्याह समयमा जाने भनेर लेखा छ है। अब यो सबै कुराहरूलाई अलिकति गुरुहरूले पनि ए अनुसारले भनिदिनु पर्यो, गुरुहरूले अलिकति कन्जुसै गरिदिनु भयो भने अलिकति राम्रो हुँदैन। त्यही भएर यो मैले आज यतिखेर किन भनेको भने ऋषि पञ्चमी भनेको तपाईँको चाहिँ दिउँसोमा गएर नहुनुपर्ने कर्म हुन्, त्यही भएर मैले तपाईँलाई आज भनेर अब बल्ल गएर नहुने हो। के केले नहुने त? हामीले दत्युनले नहुने गर्छौँ के अरे, मुखमा भएको दुर्गन्धलाई नाश गर्नको लागि आयुर्बलम यशो वरसः प्रजा पशु पशु निचः ब्रह्म प्रज्ञा च मेधान च। श्लोक छ नि, बगैँचा तन्नो देही वनस्पते।

वनस्पतिलाई अब यसलाई हामी के भन्छौ दत्यौ के भन्छ यसलाई अपमार्ग के अरे तपाईँहरू के भन्नुहुन्छ त्यसलाई जस्तो एउटा ऊ हुन्छ त्यो ठ्याक्कै मलाई तपाईँको गाउँतिरको नाम नआउन सक्छ हामी त्यसलाई दत्युन पनि भन्छन् नेपालीमा अपमार्गले हामीले चाहिँ पढेको संस्कृतमा त्यसलाई चाहिँ त्यो आँखा आँखालाई गनेर 360 के भन्छ त्यसलाई टुक्रो भनौँ कि अब डाँट भन्नु होइन त्यो डाँटले चाहिँ नहुनु के अरे दाँत मोल्नुपर्छ तर त्यो पहिले दाँत मोल्नुभन्दा पहिले त्यसलाई प्रार्थना गरेर प्रतिष्ठा गरेर बल्ल नहुनुपर्छ सम्प्रार्थाने न मन्त्रे न प्रार्थना सहित मन्त्र सहित कुर्यात भई दन्त धावनम दाँत माझ्नुपर्छ किन हे प्रभु हे वनस्पति देवता मुख दुर्गन्धि नाशाय रदनानाम विशुद्धये है त्यसै कारणले गर्दा अनेन दन्तान संशोध्य स्नायात मृतानपूर्वकम तिलामलक कल्केन केश

यो भाउ यो हुनु भन्दा बरु पहिले नि आफूले त्यो दोष नदिने. अब आफ्नो आमा र बाबाले पनि त्यस्तो कर्म गरिरहेछन् भने के गर्ने? इतिहास छ है. अनिखेर चाहिँ एउटा छोराले एकोदिष्ट श्राद्धमा चाहिँ त्यो कुकुर र गोरुको संवादहरू आउँछ यस कथामा. आज अहिले हामीसँग समय कम छ, नम्बर सबै कुरा जानकारी गराउँथे. अनि जुन एउटा आमा र उसको घरमा आमा र बुबा हुन्छन्, एउटा बाबा चाहिँ कुकुरको भेषमा के बाबा चाहिँ गोरुको भेषमा, आमा चाहिँ कुकुरनीको भेषमा आउँछन् भनेको अलिकति त्यसलाई के भन्छ नरकमा गए भनौँ होइन हाम्रो भाषामा. अथवा तपाईँ हाम्रा बुवा आमा तर्नु भएन भने तँ पनि दोष लाग्न सक्दो रहेछ है. ख्याल गर्नु पर्यो आफ्नो आमा र बुबाले कति धर्म गर्नुभयो, छोराहरूलाई पनि त्यो कर्तव्यमा पर्दो रहेछ. किनकि छोरालाई आमा र बुबाले गरेको धर्मले सद्गति प्राप्त हुन्छ भनेर हामीले पढ्या हो. छोरालाई आमा र बुवाले गरेको कति धर्म छ त्यो धर्मअनुसार छोराको पनि उन्नति हुन्छ भनेर पढ्या हो. तर आमा र बुवाले कुकर्म गरेका रहेछन् भने त्यो कुकर्ममा छोराले पनि त्यसलाई शान्त गर्नुपर्ने कर्तव्य रहेछ है. त्यही भएर कुकुर र गोरुलाई श्राद्धको दिन नकुट्नु नजोत्नु भन्ने कुरा पनि हुन सक्छन्, त्यही पितृ हुँदा रहेछन् भन्न पनि हुन सक्छ. त्यहाँ संवादमा गोरुले भनेको छ मलाई आज छोराले मुखमा जिन्दगी एउटा के के यस्तो जाली जस्तो बनाएर लाएर, अब त्यो ठ्याक्कै नाम त मलाई थाहा भएन, मुख बन्द गरिदिए मलाई कुटी कुटी जोत्यो आज म भक्कै छु भन्छन्. कुकुरले उता आज घरमा श्राद्धको दिन अरू बेला त मलाई यसो जुठो भए पनि भात दिन्थे, टपरीहरू चाट्न दिन्थे, हातो पनि दिएनन्. त्यहाँ विलाप गरेको थियो घरका जुन श्राद्धकर्ताले सुन्नुहुन्छ. अनि ऋषिहरूको पासमा गएर आज्ञा गर्दा ऋषिहरूले यसो यसो गर्नुहोस् है, भदौको शुक्ल पक्षको पञ्चमीको दिनमा मध्याह व्यापिनी भएको बेला ऋषिको पूजा गरेर त्यो दोषलाई निवारण गर्न सक्छौ, यो कथाको पाठ पनि सुन्नुपर्छ भनेर भन्नुभएको छ है. त्यही भएर हामीले यसरी तपाईँलाई भन्ने गर्छौ. अब कहिलेकाहीँ यहाँ कुरा आउन सक्छ, शाकाहारस्तु कर्तव्य श्याम काहार एव चह भनेर लेखेको शास्त्रमा. साकार यो दिन त शुद्ध भोजन गर्नु पर्यो, शुद्धमा पनि आफै उम्रेका चिजहरू खानुपर्छ, न तपाईँले खनेका न तपाईँले जोतेका. यो यसलाई पहिले पहिले हाम्रो बुवाहरूले के भनेको सुन्थे मैले भने, आफैले खनेर चाहिँ हुन्छ गोरु जोतेर त गोरुको दोष लाग्छ भनेर भन्दा होइन, वास्तविक नियमले आफै उम्रेका चिजहरू खानु भन्छ भन्नलाई है. अब त्यसमा पनि फेरि के भन्छ, यो श्याम काहार यो के भन्छ त्यसलाई सामा भनिन्छ नि होइन, धानको बिचमा आउने हो त्यसको भात खानु भन्छ क्या. आज तर यो वास्तवमा वैज्ञानिकहरू पनि कति जान्ने भने क्या हाम्रो ऋषिहरू, आजभोलि नसाको रोगीलाई त्यसै सामाका भातहरू खोइ के भातहरू खुवाउँछन् अरे, एकदम के खाना चाहिँ मिठो नहुने तर एकदम हेल्दी हुन्छ अरे, त्यस्तै त्यस्तै भनिरहेको छ. प्राय जसो आज सकिन्छ भने जस्तै न तपाईँले खनेर न तपाईँले जोतेर फलफुल खानुहोस्, शुद्ध हुन्छ. अनि एक सुइरो क्या दुईटा पात नभइकन उम्रिने चिज के हुन्छ, त्यही सामा हुन्छ होला जस्तो लाग्छ मलाई. त्यस्तै त्यस्तै चिजहरू खानुपर्छ भन्दा रहेछन् शास्त्रले पनि. अब तपाईँहरूकोतिर के छ बरु यसो कमेन्ट गर्नुभयो भने तपाईँकोतिरको कमेन्ट पनि म पढ्छु. अब यो कर्म गर्दाखेरि कुरुते या नारी व्रतम सा भवेद स्वभार्याम श्रद्धयान्वित चक्रेहे व्रतम. यो व्रत आज ऋषि पञ्चमीको व्रत श्रीमतीले मात्रै गरेर फल मिल्दैन, बर्बाद भयो. अब बर्बादै भयो त, बर्बाद भयो. आजसम्म कति वर्षमा न हाम्रो बाले गरे, न तपाईँको बाले गरे, न तपाईँको हजुरबाले गरे. हेर्नु त अलिकति हाम्रो देशमा पुरुष प्रधान भएर होला, तैँले गर तैँले गर, तिमीले गरे भइहाल्छ नि, तपाईँले गर्नुहोस् है भन्ने खालको परम्परा छ. शास्त्रले भनेको मान्ने हो भने स्वभार्य श्रद्धान्वित, पति पत्नी सँगै भएर आजको व्रत गरेन भने पूजा गरेको फल मिल्दैन. ल मैले म फेरि फ्याक्टे अलिक छुच्छु छु क्या म है. अब शास्त्र भने मान्नु पर्यो कि तपाईँले यो जुन श्लोकलाई तपाईँले काट्न सक्नु पर्यो. स्वभार्य स्वपत्नी

0: स भनेको आफू सहित पत्नीलाई होइन श्रद्धयान वितः उबेलाका जुन हामीले कथा पढ्छौ ती बेलाका ब्राह्मणले चाहिँ आफ्ना पत्नी सहित व्रत गरेर मुक्ति भयो अनि हामी चाहिँ पत्नीलाई मात्रै बसाउँदा मुक्ति पाइएला त पाइँदैन त्यही भएर आज त पवित्र भएर व्रत उपासना गर्ने फलफूल खाने चुप लाएर बस्ने भोलिपल्ट बल्ल भोजन खाने हो है नियमले चाहिँ आज भोलि भन्छ नि मलाई हिजो पनि फोन आएको थियो मैले यस्तै यस्तै कुरा भने अनि के भन्नुभयो थाहा छ उत्तर चाहिँ आ गुरु आज भोलि गोरु कसले जोत्छ र ट्र्याक्टरले जोत्छ खाना हुन्छ पनि भन्दा रहेछ नि फेरि यो चाहिँ अब उयो के अरे अल्छीले जोत्छ खै कसले जान्दैन भनेको थियो यो भोकको बेलामा उयो अलिक त्यही भएर क्या म कहिले काहीँ भन्ने गर्छु कहिले काहीँ सक्ने कुरा त गर्नुपर्छ हिजो हामी निराहार व्रत बस्नु भने अब आज कम्तीमा फलफुल खानु न मजाले फलफुललाई त न तपाईँले जोत्नु भयो न तपाईँले खन्नु भयो फलफुल त प्राय आफै उम्रिन्छन् होइन वनस्पति हो नि त फलफुल त हो त्यसरी खानुभयो भने भइहाल्छ नि है आज बरु दुध खाने दही खाने खाना पाइयो मजाले खाने खाँदै त खाएको मान्छे मर्दैन नि बल्ल त्यसको फल प्राप्ति हुन्छ कि व्रतै नगर्नु है बल्ल घर पल्लो गरेर देखाउन सारी ल्याएर टिकटक बनाउन मात्रै पूजा गर्नु चाहिँ पर्दैन फेरि राधे श्याम ल अब तपाईँहरूको कमेन्टमा केही छन् भने म त्यसको लागि जानकारी गराउँछु तपाईँहरू यतिखेर सनातन रेडियो नेटवर्कबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्ट जरुर छोड्नुहोला म तपाईँको कमेन्टको उत्तर पनि दिनेछु तर आज ऋषि पञ्चमीको बारेमा भएका कमेन्टहरू मात्रै हामी वाचन गर्छौ अन्य कमेन्टको लागि हामी वाचन गर्न अलि असमर्थ पनि रहन सक्छौ अथवा केही महत्वपूर्ण कुरा रहेछ भने त्यो पनि जानकारी गराउँछु हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र कमेन्ट कति आउँछन् कमेन्ट कम आयो भने हामी तपाईँसँग सिधा फोनमा पनि प्रत्यक्ष रूपमा कुराकानी गर्ने नै छौ अहिले भने एकैछिन कार्यक्रममा छोटो विश्राम
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

0: क्या तम आफ्ना गया दिनकी रे आपाउने दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्य घर बनाउना कि लेखा माटो हेद्य वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्य रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधिवठे गद्य
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ग्रह अनुसारका कुराहरू र तपाईँसँगका विशेष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी दिने प्रयासमा लागिरहेका छौं। आजको पहिलो कमेन्ट छ, हामी आज कमेन्टतर्फ लागिरहेका छौं। कमेन्टमा पनि आज पञ्चमीको बारेमा केही प्रश्नहरू भइराख्नुहोस् है भनेका थियौँ। आज एउटा पञ्चमीको बारेमै आएको छ, उहाँको बारेमा ट्याक्क के रहेछ म हेरेर तपाईँलाई जानकारी गराइहाल्छु। जय श्री राधे राधे गुरुदेव, म गोर्खादेखि हरिशरण अधिकारी तनहुको पावर एफएम सुन्दैछु। गुरु, हिजो चन्द्रमाको दर्शन गर्न हुँदैन भन्ने सुनेको थिएँ। आहा, हो त नि, कि मैले हिजो भने रेडियोमा भने होला, तर हिजो चन्द्र र तारासँगै देखियो, झुकिएर हेरियो, केही दोष त लाग्दैन नि गुरु? राधे राधे भन्नुभएको छ। अब भगवान जस्ता व्यक्तिलाई त चन्द्रमा हेरेको र चन्द्रमा देखेको कारणले गर्दा श्रीमन्तक नाम गरेको मणि चोरेको आरोप लाग्यो भने तपाईँ हामी सामान्य मान्छेलाई त आरोप लागि नै हाल्छ। भगवानको त जुन श्रीमद् भागवत महापुराणको दशम स्कन्धमा श्रीमन्तक पाख्यान भन्ने जुन अध्याय छ, त्यो अध्यायमा किन यो वर्णन गरिएको छ भने भगवानले पनि भदौ महिनाको शुक्ल पक्षको चौथीको चन्द्रमा दर्शन गर्नाले है गर्नाले चोरीको आरोप लाग्यो है। यो के छ भने त्यहाँ चोरीको आरोप लागिसकेपछि त्यसलाई भगवानले यो सारा जगतलाई म चोरेको होइन भन्ने खालको एउटा प्रमाण पेश गर्नको लागि उहाँले जम्बवती जम्बवान नाम गरेको भालुसँग झगडा गरेको इतिहासहरू हामी सुन्न पाउँछौ होइन। अनिखेर चाहिँ यो धेरै कुराहरू छन्, हामीलाई पनि केही आरोप लाग्छ र त्यही भएर हुँदैन भनेको, हुँदैन भनेपछि तपाईँ हेरिहाल्नुहुन्छ त्यहीँ गएर के गर्ने, झन् समस्या हुन्छ है। त्यही भएर अब म तपाईँलाई अर्को कुरा जानकारी गराइहाल्छु। अब हिजोको चन्द्रमा त देख्नुभयो होइन, अब त हेर्न हुँदैन दोष लाग्यो, अब सकभर आज यतिखेर खानाहरू केही खानु भएको छैन भनेर गोदान गरिदिनु, अनि मनमा चाहिँ हिजै पढ्नु पर्थ्यो, मलाई हिजै फोन गर्नु पर्थ्यो तपाईँले, सिंह प्रसे नमवदेत सिंह जाम्बवता हत सुकुमारक मारोदी तवये सस्यमन्तक, सिंह प्रसे नमवदेत सिंह जाम्बवता हत सुकुमारक मारोदी तब ए सस्यमन्तक, यो मन्त्र पाठ गर्नु भनेर कहिलेकाहीँ शास्त्रमा लेखेको पाइन्छ। यो तपाईँहरूले यसलाई बुझ्नुपर्छ, श्रीमन्तक नाम गरेको मणिको जुन पाख्यान छ त्यो पाख्यान मध्येको महत्वपूर्ण श्लोक हो, त्यही कारणले भागवतको श्लोक गुनगुनाउनु भन्छ क्या। सिंह प्रसेन मवदित सिंहो जाम्बवता हत सुकुमारक मारोदी तब ए श्रीमन्तक, यो मन्त्रलाई पढ्नु भन्छ है। दोष कम लाग्छ हो, तर एकदम अशुभ हुन्छ, हिजो जो जसले चन्द्रमा हेर्नुभयो केही न केही दोष आरोपहरू लाग्न सक्छ, एकदमै ध्यान दिनुपर्छ है। अनि यो भयो उहाँको बाँकी उत्तर। अब अर्को कमेन्टतर्फ गइहालौँ हामी, आज अलिकति कमेन्टतर्फ लाग्छौँ हामी। उहाँले नाम त खुलाउनु भयो, हरिशरणजी, हरिशरणजीको उत्तर मैले दिएँ है। अब अर्को कमेन्ट छ, गुरुदेव राधेश्याम, म भोजपुरबाट शकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु। मेरो एउटा जिज्ञासा गुरुदेव, म चाहिँ आउँदै गरेको विश्वकर्मा पूजाको बारेमा जानकारी लिन चाहन्छु। सबै भगवानको पूजा गर्दा तिथि हेरिन्छ, विश्वकर्मा पूजा चाहिँ किन गते हेरेर गरिन्छ गुरुदेव भन्नुभएको छ। यसको बारेमा आज नभनौँ, आज अरू नै कुराहरू गरौँ, म भोलि यसको लागि सबै कुरा। विश्वकर्मा भनेको को हुन्? ब्रह्माका छोरा हुन्। यो मान्छेलाई के लाग्छ भने नि, जस्तै हाम्रो यो नेपाली समाजमा विश्वकर्मा भने थर हुन्छ, हामी त्यसलाई कामी भन्छौँ होइन, कामी अथवा कामी हो क्या के त कामी, विश्वकर्मा कामी। कति मान्छेले के भन्छ भने विश्वकर्मा भन्छ कामी पूजा गराउन्न भने हेपाई छ अरे, तर विश्वकर्मा नाम ब्रह्माको छोराको नाम हो, यो कुनै जातसँग त्यसलाई तपाईँले हेला गर्दा पूजा नगर्नु भनेको त अशुभता हो। यो वास्तवमा एक गतेलाई हाम्रो धर्मशास्त्र अनुसार वास्तु दिवस, वास्तुकलाले प्रारम्भ भएको दिन मान्छ क्या। यसको बारेमा म भोलि तपाईँलाई धेरै चर्चा गर्छु है त, तर तपाईँको प्रश्न असाध्य जायज र असाध्य महत्वपूर्ण कुरा छ है।
अर्को कमेन्ट छ, जय जय श्री राधे राधे गुरु, म नवलपुर जिल्लाका औषधीबाट सामर्थ्य एफएमबाट हाम्रो कार्यक्रम सुनिरहेको छु। मैले छोराको बारेमा चिना हेर्न चाहिँ अहिले यहाँ कमेन्टबाट मिल्दैन है, अब को बोल्नु भएको थियो, नाम खुलाउनु भएको छैन है, मलाई तपाईँले चिना हेर्न चाहिँ दिउँसो फोन गर्नुहोला है, दिउँसो फोन गर्नुहोला, अथवा भरतपुरमा आउन चाहने भक्तहरूले आज मलाई भेट गर्न सक्नुहुन्छ। भरतपुरमा हाकिम चोकबाट दक्षिणपट्टि यासव्यास स्कूल छ, 1.5 किलोमिटरमा धारेचोकमा, धारेचोक भनेर यासव्यास स्कूलमा आएर ठ्याक्कै त्यहाँबाट अगाडि आउनुहोला। धेरै मान्छे झुकिनु भएको छ, जो आउनुहुन्छ अन्त अन्त गरेर फर्किनु भएको छ, तर एकचोटि फोन गरेर सम्पर्क गरेर मात्रै आउनुहोला है। जय श्री राधे गुरुदेव, म खोटाङबाट प्रतिभा मगर रेडियो खोटाङ 103.3 मेगाहर्जबाट सुन्दैछु। मेरो जिज्ञासा, मंगलबार गणेश भगवानको व्रत लिँदा के खाना हुन्छ, अनि पूजा विधि पनि थोरै जानकारी गराइदिनुहोस् न, राधे राधे भन्नुभएको। अब आज ठ्याक्कै मंगलबार पनि परेको छ होइन, हो आज राम्रो दिन रहेछ, आज मंगलबार पनि परेको छ, मंगल चौथी पनि परेको छ। आज मंगल चौथीमा गणेशको र हनुमानको पूजा गर्ने परम्परा छ, विशेष गरी हनुमान भन्दा पनि गणेशको लागि हो मंगलको दिन चाहिँ, मंगल चौथीको दिन चाहिँ मंगलबार गणेशको हनुमानको पनि पूजा गरिन्छ मंगलबार शनिबारमा होइन। अब गणेशको हुन यसरी बुझ्नुपर्छ क्या, गणेशलाई आज हामीले बिहान जुरुक्क उठ्ने, आफ्नो नित्य नुहाई धुवाई पूजा पाठहरू गर्ने, अनि गणेशको मन्दिरमा जाने, गणेशलाई हामीले हाम्रो शास्त्र अनुसार पूजा गर्दाखेरि पहिले पाउ धुनु भन्छ क्या, पादयो पाद्यम हस्तयो अर्घ्यम मुखे आचमन्यम सर्वाङ्गे, पहिले पाउ धुनु अनि हात धुनु अनि मुखमा यस्तो मिठो खाएर कुराहरूले मुखलाई पखालिदिनु अनि बल्ल शरीर नुहाइदिनु भन्छौँ हामी। त्यही भएर हामीले कहिलेकाहीँ यो हाम्रो यो स्नानको प्रक्रिया चाहिँ हाम्रो हामीलाई पनि व्यावहारिक रूपमा काम लाग्छ र यसै गरी गर्नुपर्छ। हामीले एकैचोटि गरेर कुनै पनि गंगाजीमा गयो होला सिधै कपडा खोला फुत्रुको हाम्फा लाउनु हुँदैन, पहिले छेउमा जाने, पहिले यसो खुट्टामा पानी लगाउने, अनि हातमा यसो पानी लगाउने, अनि यसो मुख धुने, अनि बल्ल त गंगाजीलाई दर्शन गरेर यसो नमन गरेर बल्ल जानुपर्छ। धारा पनि त यो बाथरूम बनाउँदा पनि पहिले खुट्टा पखाल्ने अनि हात पखाल्ने अनि मुख पखाल्ने अनि बल्ल शरीरमा पानी हाल्नुपर्छ। मान्छेलाई थाहै छैन विधि, स्नान गर्ने विधि हो भनेको गणेशलाई यसै गरी स्नान गराउने। अब मन्दिरमा स्नान गर्न सम्भावना नभए के गर्ने, गणेशको पूजा गर्ने, गणेशलाई विशेष गरी रातो चन्दन होइन, रातो अक्षता, जौ तिल, केराका कोसा होइन, काँचा नरिवल भनेको भित्र पानी भएका जटावाला भनौँ न हामीले बुझ्ने भाषामा, त्यस्ता चिजहरू, दुबो, अब दुबो कति अर्पण गर्ने त यहाँ समस्या यहाँ छ क्या, दुबो सकिन्छ भने गणेशलाई 21 दुबो, नभएदेखि 121 दुबो, नभए 2100 दुबो, कति सकिन्छ त्यति भगवानलाई दुबो अर्पण गर्नुपर्छ। साथमा भगवानलाई सबैभन्दा प्रिय लड्डु आफ्नै हातले बनाएको राम्रो, नभए किनेर भने भएर अर्पण गर्नु भगवानलाई, रातो वस्त्रहरू अर्पण गरिदिनु, यसरी पूजा गर्नु। अब यो पूजा गर्ने अब जनै सुपर्ने नरिवल सबै कुरो चाहिन्छ भगवानलाई पूजा गर्नु। अब पूजाको विधि त्यही भयो, तर सुरुमा व्रत गर्नुभन्दा पहिले चाहिँ एकचोटि मैले भन्ने गरेको छु, गोदान गर्दा अझ राम्रो हुन्छ, अनि गणेश भगवानको नाम संकीर्तन गर्ने, दोबत्ती बाल आरती गर्ने, सखियालाई गणेशको पूजा, अनि खाना चाहिँ व्रतको दिन कुनै पनि व्रतमा केही पनि खाना हुँदैन क्या, वास्तवमा नियम त हो नामै व्रत, व्रत माने त्याग, त्याग्नु, फलफुल नखानु, भात नखानु, रोटी नखानु, साग नखानु, नुन नखानु, केही नखानु। तर अब कलियुग आयो गुरुदेव, पानी मात्रै खाएर बन्न सकिँदैन, थोरै दुध खानु, थोरै फलफुल खानु, त्यतिले पनि सकिएन भने के गर्नु, बरु सादा रोटी खानु, तर वास्तवमा खाने केही पनि होइन, खोइ त मैले पनि हिजो पुरै पानी नखाइकन बस्ने व्रत सकियो त, सकिएन हुँदो रह्यो त, म अहिले तपाईँसँग बोलिरहेको छु त, बाँचिराखिएछ त, मान्छे नगरेर हो क्या, मान्छे यति अल्झिब हो, यति चाहिँ के भन्ने अब ल, त्यही गर्नु गणेशको व्रत गर्ने बेला पनि, अथवा कुनै पनि व्रतमा खाना हुँदैन क्या, नियम त हो, नामै व्रत भएपछि खाना हुँदैन, कतिले के गर्छन् आज सोमबारको व्रत शिवको पूजा गरेपछि सकियो, सकिँदैन क्या, शिवको पूजा गरिसकेपछि सकिने भए किन सोमबार व्रत, सोमबार पुरै दिन, भोलिपल्ट मंगलबार शुरू भएपछि नुहाइधुवाई गरेर बल्ल खानु भनेको हो, मंगलबार पनि त्यही हो, आज पुरै व्रत भने भोलि बल्ल खाने है, त्यसो गर्नु राम्रो हुन्छ ल।
अब अर्को कमेन्ट छ, गुरु राधे राधे, म खोटाङको जन्दै ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो। हालमा भारतको पंजाब जालन्धरबाट रेडियो सनातन नेटवर्कबाट सुनिरहेको छु। गुरुलाई बाटोमा हिँडाउँदा गुरुको मुखमा लगाउने सामानलाई हाम्रो अघिल्लो मैले भनेको थिएँ नि होइन, सामानलाई हाम्रोतिर महला भन्ने गरिन्छ, मुखमा लाउने भएको होला महला भन्दो रहेछ ल है। अब पहिले मैले हाम्रो पालामा चाहिँ त्यो चोयाको बनाएको देखाएको थिएँ, आजकल त त्यो के को प्यारास के के त्यो भन्छ नि त्यो डोरीको नै आउनु थालेछ है। गुरु अचल त गाउँको जोत्ने गुरुलाई सबै बेचेर प्राय जोत्ने ट्र्याक्टर किन्ने चलन आइसकेको छ भन्नुभएको छ। धन्यवाद छ कमेन्टको लागि। अरू केही कमेन्ट छ कसैको भन्दा कमेन्ट रहेछ आज, हेरि आज त कमेन्ट हेर्न दिनु नि त। जय श्री राधे गुरु, हामी दैनिक अनलाइन मार्फत सुनिरहेका छौँ भन्नुभएको छ। कसले सुन्नु भएको छ? नाम पनि खुलाइदिएमा, कुन्ठमबाट हो खुलाइदिएमा, कति खोजिन्थेमा है। अब अर्को कमेन्ट छ, जय जय श्री राधे राधे गुरु, म उत्तम सिंह धामी दार्चुला जिल्लाको नौगाडबाट सनातन रेडियोबाट सुन्दैछु। गुरु हाम्रो गाउँमा त कोही पनि मान्छे मर्दा 45 दिनसम्म कुनै पनि देवी देवताको पूजा पाठ गर्दैनन् गुरु, के साँच्चै नै पूजा पाठ गर्न मिल्दैन त गुरु? हाम्रो गाउँमा त काम भन्दा भन्दै कुनै पनि पूजा पाठमा खासै मन लगाउँदैनन् गुरु, हजुरले यसको बारेमा जानकारी दिए आभारी हुने थिए गुरु भन्नुभएको छ। अहिले हामी दार्चुला जिल्लाको रेडियो खलङ्गा र लिपुलेग एफएम दुईटा एफएमबाट कार्यक्रम बजिरहेको छ दार्चुला जिल्लामा। दार्चुला जिल्लाको केही भागमा बैतडी एफएम पनि सुनिन्छ सुन्नुलाई। अब यो के हो भने, अब घरमा कोही मान्छे मर्यो आफ्नै घरमा हो भने आफ्नो ठाउँमा त जुठो बार्ने, त्यो दार्चुलातिर बैतडीतिर गाउँमै कोही मान्छे मर्यो भने केही नुन बार्ने परम्परा रहेछ। त्यो वास्तवमा अब यो यसलाई गलत भन्न मिल्दैन, तर 13 दिन पछाडि यो जुन अब अर्कै मान्छे मर्यो त्यसलाई एक दिन यसो छोड्नु भने ऊ त्योभन्दा धेरै आफूले नुन बारिदियो भने त्यो मर्ने मान्छेलाई भार हुन्छ अरे, बुझ्नुभयो? भन्न त छोरीले पनि 5 दिनभन्दा पछि धेरै कामहरू गरे पनि भार हुन्छ भन्ने लेखाएको छ, गरौँ पुरानोमै लेखाएको छ बकैदा, हामी त्यही पढेको भन्ने होइन। त्यसो भएको हुँदा को मर्छ भन्ने सरकार हुन्छ, गाउँमा आफन्तहरू छिमेकी मर्दामा आफूले बार्नुपर्ने भन्ने छैन। 45 दिन एक वर्ष छिमेकीमा त एक दिन त छाक बार्नै पर्यो, अरू दिन केही गर्नु पर्दैन, त्यहाँ गएर सघाउने काम गर्नु पर्यो, त्यहाँ केही पर्यो हेल्प गर्ने काम पर्यो, तर छिमेकीको सम्बन्ध र नुन बार्नुको सम्बन्धमा फरक छ। नुन बार्ने आफ्नो परम्परा हो भनेर तपाईँले यसलाई चाहिँ परम्परामा ढालिदिनु भयो भने कुरो बिग्रिन्छ। नुन बार्नु भनेको चाहिँ आफ्नो नुनको सम्बन्ध, रगतको सम्बन्धलाई नुन बारिन्छ, कुनै पनि एउटा त्यहाँ आध्यात्मिक सम्बन्ध जोड्नु पर्छ, कुनै कुनै मान्छेलाई मन्त्र दिएका गुरुहरूको नुन बार्नुपर्छ, त्यहाँ मन्त्र दान गरेको कुराहरू छ। कहिलेकाहीँ कन्यादान दिएको मान्छेको पनि नुन बार्नुपर्ने हुन्छ, त्यहाँ दान दिएको छ। यहाँ यस्तो धार्मिक कुराहरू जोडिएको छ, जो मर्दा पनि 45 दिन बार्ने होइन, 45 दिन जुठो बार्ने भनेको आफ्नो आमाको कुखबाट जन्मेका दाजुभाइ मात्रै। हामीले भन्ने बेला दाजुभाइ भनियो, पहिले दाजुभाइ भनेपछि म सुवेदी भएँ, सुवेदी बन्धु मरे, जो पनि नुन बार्ने परम्परा, त्यो होइन, त्यो वास्तवमा गलत हो। मेरो आफ्नो आमाको छोरा र छोरी, अरूको बार्नु पर्दैन, अझ छोरीको होइन दाईको मात्रै हो। त्यसरी बार्यो भने बल्ल त्यसको फल प्राप्ति हुन्छ, नभएदेखि कुरो मिल्दैन है। यति भने ल, मैले तपाईँको कुराको जानकारी दिएँ। मैले पनि हिजो चन्द्रमा हेरेँ गुरु, मलाई थाहा थिएन गुरु, के गर्ने गुरु? नम शिवाय नमस्तुभ्यम, श्री शिवाय नमस्तुभ्यम, मैले अघि पनि मन्त्र तपाईँलाई भनिसकेको छु, त्यही मन्त्र तपाईँले पनि अब गुनगुनाउने। सिंह प्रसेनम अवदेत सिंह जाम्बवत हत सुकुमारक मारुदी तब एषमन्तक भन्ने मन्त्र गुनगुनाउनु पर्यो तपाईँले पनि है त। तपाईँलाई पनि धेरै धन्यवाद उत्तम सिंहजी। अर्को कमेन्ट छ, जय श्री राधेको, आज पनि सुन्दैछु कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क मार्फत कालीकोट जिल्ला पचाल झरना गाउँपालिका 9 तिखार्तीबाट। आफ्नै घरको धारामा नुहाउन मिल्छ कि नै गुरुदेव? कहिले आज मिल्छ, अब सम्भव भएन मिल्छ, नभएदेखि गंगामा जाने भने भने त प्रार्थना गर्ने, माटोहरू लेपन गर्ने होइन, त्यसको धेरै कुराहरूको विधान छ क्या हजुर। हात्तीको पाइलाको माटो, अमलाको फिटको माटो, अब सबै परम्पराहरू छन्। त्यसरी गर्दाखेरि तपाईँहरूको शरीर शुद्धि हुन्छ, दन्त धावन कुर्याद हुन्छ, त्यो अपमार्गले चाहिँ ऊ गर्नुपर्छ,
जति नै गर्नुपर्छ त्यसरी गरियो भने धेरै कुरामा फल मिल्छ। अब कमेन्ट लगभग सकिएको जस्तो लाग्यो मलाई, अझै पनि कमेन्टको प्रतीक्षामा छौं। र तपाईँकोतिर कसरी आज पञ्चमी मनाउँदै हुनुहुन्छ गुरुहरूले? त्यो पञ्चमी मनाउने परम्परा पनि तपाईँहरूले विशेष गरी ख्याल गर्नु पर्यो है। अब आज हिजो तीज भयो, आज पञ्चमी भयो, अब लगभग हाम्रो चाडपर्वहरू बिस्तारै भित्रिँदैछन्। हेर्नुहोस् है, अब यो पछाडि हामी के आउँछौँ भने अब अलिबार पछि के आयो, अब हरि परिवर्तन एकादशी पनि आउने बेला भयो। त्यसपछि अनन्त चतुर्दशी आयो, पूर्णिमा आयो, त्यसपछि सुरु भयो सोह्र श्राद्ध एघार गतेबाट। ल, असोज महिनाको एघार गतेबाट चाहिँ सोह्र श्राद्ध सुरु भयो, अनि एक गते बिहिबार विश्वकर्मा पूजा वास्तु दिवस सूर्य षष्ठीको पूजा गर्ने दिन परेको छ, षष्ठीको दिन भएकाले है। त्यसो भएको हुँदा हामी त्यसलाई चाहिँ विशेष गरी भदौको शुक्ल पक्षको षष्ठीलाई सूर्य षष्ठी भन्ने गरिन्छ। यो दिन चाहिँ विशेष सूर्यको उपासना गर्दाखेरि पनि सूर्यको गति प्राप्त हुन्छ, कुलहरू प्रसन्न पनि हुन्छन्। यस्ता धेरै कर्महरू र धेरै कुराहरू छन्, हामी तपाईँलाई जो जानकारी गराइआएका छौं। आजको लागि भने कमेन्ट यतिखेर छैन, सम्भवतः हामीसँग म्यासेज पनि छैन होला है। कमेन्टमा पनि एउटा चन्द्रमाको दोष लाग्छ भन्नुभएको थियो, दोष लाग्छ के गर्दा काटिन्छ काटिएला भनिदिनु भन्नुभएको छ। मैले पक्कै पनि रेडियोमा मन्त्र भनिसकेको छु, उहाँले पनि मन्त्र सुन्नुभयो होला है। अरू त्यस्तो कमेन्टहरू हामीलाई छैन, हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको हामी तपाईँलाई धेरै

आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायबाट म ज्योतिष पण्डित लक्ष्मण सुवेदी आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। आज सबैले ऋषि पञ्चमीको दिन विशेष पूजा पाठहरू गर्नुहोला भन्दै आजको लागि म आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्। श्री राधे राधे। जय सनातन।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557
5: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-65-320 र 98-420-50-541।
9: This is Radio Songkhua Sabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। नवीन समाचार अब विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामले तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकीय संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्रतर्फको कटिङ तथा सड़क सम्झाउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवाजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिइएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार आज 11 दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। उनका अनुसार निर्माणको पहिलो चरणमा 9-10 दिनसम्म 11-12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदूर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रेलर र रोलर र एक्सावेटर सहित 5-6 ठूला सवारी साधन प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको गैग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने काम भइरहेको छ। आज देशका विभिन्न हिस्सामा बाढ़ी पहिरो तथा सड़क मर्मतका कारण प्रमुख राजमार्ग यातायात अवरूद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सड़क खण्ड प्रभावित छन्। काभ्रेमा सम्भावित बाढ़ीका कारण खुरकोट, नेपालथोक, कटुन जेबीसी चल्ने सम्पूर्ण सवारी साधन प्रभावित भएका छन्। सो सड़क खण्डमा अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। रसुवामा मुख्य राजमार्ग नै सबै बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। नुवाकोटमा टोखा छहरे सड़क खण्डमा सम्भावित बाढ़ी तथा पहिरोको जोखिम रहेकाले रातिको समयमा सवारी साधन चलनमा रोक लगाइएको छ। विदुर नगरपालिका 10 सिमटार स्थित पासाङ लामो राजमार्गको सड़क खण्डमा पनि यातायातपूर्ण रूपमा अवरूद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ कृष्णभीर क्षेत्रमा समेत पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। यस्तै चितवनको तोइनखोला नारायणगढ़ बुगलिन सड़क खण्डमा सड़क मरम्मतका कारण गाड़ीको चाप हेरी एकतर्फी सवारी साधन सञ्चालन भइरहेको छ। यस्तै गण्डकी प्रदेशको मनाङमा नासो गाउँपालिका 3 धारापानी स्थित चामे विस्तार सड़क खण्डमा सानो सवारी साधन मात्र सञ्चालन भइरहेको छ। कर्णाली प्रदेशको हुम्लामा सर्किगाड गाउँपालिका 6 स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ। पर्सा स्थित वीरगंजको क्यासिनोबाट पक्राउ परेका सखुवा प्रसाउने गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल सहित 8 धरुटीमा रिहा भएका छन्। निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद चापागाईले सोमबार 8 धरुटी माग गरेका थिए। धरुटी रकम दाखिला गरेपछि उनीहरू थुनामुक्त भएका हुन्। पर्सा प्रहरीले दिएको जानकारी अनुसार अध्यक्ष यादवसँग 25,000 रूपियाँ, प्रहरी निरीक्षक पौडेलसँग 18,000 रूपियाँ, ओमप्रकाश बैठा र प्रदेशी शाहसँग जनै 15,000 रूपियाँ तथा अन्य 4 जनै 20,000 रूपियाँ धरोटी माग गरिएको थियो। वीरगंज महानगरपालिका 14 गण्डक स्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डन फिंगर गेमिङ जोन प्राली क्यासिनोमा नेपाली नागरिकता प्रवेश गराई जुवा खेलाएको सूचनाका आधारमा प्रहरीले भदौ 20 राति विशेष अपरेशन सञ्चालन गरेको थियो। सो क्रममा पक्राउपट्टिमा सखुवा प्रसंग गाउँपालिका शाखा अध्यक्ष यादव, प्रहरी निरीक्षक पौडेल चन्दन सहने र वीरगंज महानगरपालिका 11 का ओमप्रकाश बैठा रहेका थिए।

0: Coming up next,
1: The Good Morning Show.
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग चीनले आफ्ना नागरिकको विदेश आवाज जावत सम्बन्धी नियम थप कड़ा बनाएको छ। नयाँ नियम लागू भएसँगै राष्ट्रिय सुरक्षा वा चीनको हितमा असर पर्ने गतिविधिमा संलग्न भएको ठहर भएका नागरिकलाई स्वदेश फर्किएपछि 3 वर्षसम्म विदेश जान रोक लगाउन सकिने व्यवस्था गरिएको बीबीसीले जनाएको छ। चीनी अधिकारीहरूले नयाँ नियमको उद्देश्य राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको संरक्षण गर्नु भएको बताएका छन्। ती अधिकारीहरूले सामान्य नागरिकको विदेश यात्रा रोक्न खोजिएको भन्ने आरोपको भने खण्डन गरेको समाचारमा उल्लेख छ। कानूनविदहरूले भने नयाँ व्यवस्थाले विदेशमा रहेका चीनी नागरिकमाथि सरकारको नियन्त्रण अझ बढ़न सक्ने चिन्ता व्यक्त गरेका छन्। जर्ज टाउन विश्वविद्यालयको सेन्टर फर एसियन ल का कार्यकारी निर्देशक प्राध्यापक टम केलोका अनुसार यो व्यवस्था विदेशमा चिनिया नागरिकले सरकारको आलोचना गर्ने वा अधिकारका पक्षमा गतिविधि गर्ने अवस्थालाई नियन्त्रण गर्न प्रयोग हुन सक्ने खतरा छ। चिनिया सरकार सम्बद्ध प्लेटफर्म पीआओले यो व्यवस्था सामान्य नागरिकको यात्रामा प्रतिबन्ध नभई उच्च जोखिममुक्त गन्तव्य र असामान्य यात्रा गतिविधिमाथि रोकथामका लागि भएको जनाएको छ। तर चीनका केही नागरिकले आफूहरूको लामो समयदेखि अस्पष्ट यात्रा प्रतिबन्धको सामना गरिरहेको बताएका छन्। कान्तिपुर डायरीमा अब एउटा खेल प्रसङ्ग। इङ्ग्लिस प्रिमियर लीग फुटबलको पछिल्लो खेलमा लिड्स युनाइटेडले न्यूकासल युनाइटेडलाई 4-1 गोलले पराजित गरेको छ। लीगमा बलियो शुरूआत गरेको लिड्स अहिलेसम्म अपराजित टोली हो। लिड्स 4 खेलबाट 8 अङ्क बनाउँदै अङ्क तालिकाको तेस्रो स्थानमा छ। उसको अगाडि आर्सेनल र म्यान्चेस्टर सिटी मात्र छन्। यता न्यूकासलको भने नयाँ सिजनमा यो पहिलो हार हो। एलान रोडमा भएको खेलमा लेभिस मिलेको आत्मघाती गोलमा लिड्सले अग्रता लिएको थियो। त्यसपछि जेडन बोगले, डोमिनिक क्लाभहार्ट, लेविन र नोहा ओक्फरले 1-1 गोल गरे। खेलको अन्त्यतिर बाजोमन टुरेले न्यूकासलका लागि 1 गोल फर्काएका थिए। हवस् त, यसैसाथै कान्तिपुर डायरीको बुलेटिन यही सकिन्छ। हाम्रो अर्को बुलेटिन मध्याह 12 बजे हुनेछ। तपाईँसम्मका लागि म नवीन बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752667, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295752667, मोबाइल 97438640084।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइकै बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 98422876।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ चार 029575741।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029572061,
4: 029573315
3: र 98520701177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार।
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खाँचबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: छटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल 98615349444
7: र 029590155।
8: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98606940000
3: र 98192376375।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
10: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25%

0: छुटको व्यवस्था गरिएको छ।
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
0: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029-562-061
1: 029-573-315
0: र 98-520-60-177
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन नम्बर 029-575-267, मोबाइल नम्बर 98-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029-575-267, मोबाइल 97-438-46-084।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
5: अब रेडियो संख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी, सङ्खुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन त काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
4: सम्पर्क 0294400084 र 98045487.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर

रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हातबारी 1, सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-47, 9800-90-0062।
6: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00-12:00 स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 9865-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-667 र 9842-22-667।
8: नमस्कार है वडाध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
12: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 MHz
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
3: जनक पौडेली, 98520-58344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16, सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
13: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: Yes, Kantipur Diary ka saath ma.
5: Hulas Galvalam, 3 guna badi tik cha. Hulas bhai aru kina khojne?

0: मुस्ताङ आजदेखि जलवायु परिवर्तन सम्मेलन शुरू. सम्मेलनमा 753 पालिकाका जनप्रतिनिधि सहभागी. अमेरिकाद्वारा अन्तरिक्षमा पहिलो पटक स्पेस वेपन तयार गरेको दावी. विकसित हुँदै गएका सुरक्षा चुनौती सामना गर्न तयार रहेको भनाई. र इंग्लिश प्रिमियर लीग फुटबलको पछिल्लो खेलमा लिड्स युनाइटेडद्वारा न्यूकासल युनाइटेड 4-1 अन्तरले पराजित.
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
0: नमस्कार. कान्तिपुर डायरीका साथमा देवशिखर नवीन समाचार अब विस्तारमा.
3: मुस्ताङमा आजदेखि जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ. गत वर्ष स्थगित सम्मेलन यस वर्ष हुन लागेको हो. घरपझोङ जलवायु सम्मेलन 2083 कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छिन्. उद्घाटनमा प्रधानमन्त्री भालेन्द्र शाहले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो. सम्मेलनमा जलवायु परिवर्तनको असर र यसको न्यूनीकरणमा स्थानीय तहले गरेका

0: प्रयास भोगेका समस्या एवं भावी मार्गदर्शन बारे छलफल हुनेछ। सम्मेलनमा सातवटै प्रदेशका सबै महानगर उपमहानगर नगर र गाउँपालिकाका जनप्रतिनिधि सहभागी रहेको आयोजक घरपछङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको अध्यक्ष लालचन्दले बताए। हिमाल पहाड़ र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे निष्कर्षसहित घरपछङ घोषणा पत्र जारी गर्दै सम्मेलन भोलि सकिने बताइएको छ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,273,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 रूपियाँ जम्मा भएको हो। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो।
0: सिंहदरबारबाट पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ विरूद्ध 10 मुद्दामा अनुसन्धान भइरहेको छ। उनी विरूद्ध परेका सबै उजुरीमा छानबिन शुरू भएको हो। बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको बैठकमा भाग लिएर फर्किने क्रममा तामाङलाई प्रहरीले हिजो सिंहदरबारबाटै नियन्त्रणमा लिएको थियो। तामाङ विरूद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा उनलाई पक्राउ अनुसन्धान अगाडि बढ़ाइएको एसपी दानबहादुर थापाले जानकारी दिए। प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो। तामाङको सीआरएस अभिलेख जाँच गर्दा बैंकिङ कसुर र ठगीका 10 मुद्दा भेटिएको छ। उनीमाथि सबै मुद्दामा अनुसन्धान अगाडि बढ़ने एसपी थापाले जानकारी दिए।
1: संघीय संसदको प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तयार भएको संघीय संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले एसियाली विधायकीय संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवाको उत्तर गया गाउँपालिका 5 165 परिवारलाई पोखरा महानगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ। महानगरपालिकाले 6 ट्रक मार्फत पठाएको राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष माधव अर्यालको रोहोबरमा वितरण गरिएको राहत सामग्रीमा प्रति परिवार करिब 40,000 रूपियाँ बराबरका दैनिक उपभोग्य सामग्री छन्। पोखरा महानगरपालिकाका नगर हरी नायब निरीक्षक हरि थापाको नेतृत्वमा गएको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री हस्तान्तरण तथा वितरण गरेको हो। तत्काल खाद्यान्न अभाव भएपछि स्थानीय स्तरमै उपलब्ध चामल पकाएर प्रभावितलाई खाना खुवाइएको र त्यसपछि कालिका तथा नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न सहयोग प्राप्त भएको अध्यक्ष अर्यालले बताए।
1: बैतडीको पुर्जौडी नगरपालिका 8 लामोनीमा पहिरोले गैराथे घर पुरिएको छ। माथिबाट खसेको पहिरोले गैरा गाउँका गणेशदत्त जोशीको घर पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सिन्हाले जानकारी दिए। पहिरोले जोशीको घर पूर्ण रूपमा नष्ट भएको छ। घरभित्र रहेका अन्नपात, लत्ता कपड़ा लगायत सबै सामग्री बगाएको छ। घर पुरिएपछि जोशी परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोका कारण पूरै लामोनी गाउँ उच्च जोखिममा रहेको प्रहरी निरीक्षक तिमिल सिन्हाले जानकारी दिए। 10 घर परिवार पहिरोको उच्च जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क समयाउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका लागि आवत जावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार आज 11 दिनमा गाभ्रेल स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। उनका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11 देखि 12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदूर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर रोलर र एक्सकाभेटर सहित 5-6 वटा हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी गाभ्रेलिङ भइरहेको छ। सड़कको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई वेरेर माथि किट ड्रेन निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए। सब बेसको अन्तिम तह निर्माण भएपछि सड़क यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाईको सड़क र नाली सहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उनको भनाइ छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिशिङको काम भइरहेको बताए। उनले परीक्षणका लागि मात्र आइतबार केही सवारी साधन पास गराइएको र अहिले नयाँ ट्र्याक पूर्ण रूपमा बन्द रहेको जानकारी दिए।
1: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो तथा सड़क मरमतका कारण प्रमुख राजमार्ग यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजन गरेको पछिल्लो विवरण अनुसार काभ्रे रसुवा नुवाकोट धादिङ र चितवनका सड़क खण्ड प्रभावित भएका छन्। काभ्रेमा सम्भावित बाढ़ीका कारण खुरकोट नेपाल थोक कटुञ्जेपछि चल्ने सम्पूर्ण सवारी साधन प्रभावित भएका छन्। सो सड़क खण्डमा अर्को सूचना नभएसम्मका लागि आवागमन रोकिएको जनाइएको छ। रसुवामा मुख्य राजमार्ग सबै बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। नुवाकोटमा टोखा छहरे सड़क खण्डमा सम्भावित बाढ़ी तथा पहिरोको जोखिम रहेकाले रातिको सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। विदुर नगरपालिका 10 सिमटार स्थित पासाङ लामो सड़क खण्डमा पनि यातायात पूर्ण रूपमा अवरूद्ध छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्ण भीर क्षेत्रमा समेत पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। यस्तै चितवनको तुइनखोला नारायणगढ़ मुगलिन सड़क खण्डमा सड़क मरमतका कारण गाड़ीको चाप हेरी एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेको छ। यस्तै गण्डकी प्रदेशको मनाङमा नासो गाउँपालिका 3 धारापानी स्थित चामे विशेषर सड़क खण्डमा सानो सवारी साधन मात्र सञ्चालन भइरहेको छ। कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका 6 स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध छ।
0: पर्सा स्थित वीरगंजको क्यासिनोबाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल सहित 8 जना धरौटीमा रिहा भएका छन्। निमित्त प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद चापागाईले सोमबार 8 जना धरौटी माग गरेका थिए। जनासँग धरौटी माग गरेका थिए। धरौटी रकम दाखिला गरेपछि उनीहरू थुनामुक्त भएका हुन्। पर्सा प्रहरीले दिएको जानकारी अनुसार अध्यक्ष यादवसँग 25,000 रूपियाँ, प्रहरी निरीक्षक पौडेलसँग 18,000 रूपियाँ, ओम प्रकाश बैठा र प्रदेशी शाहसँग जनही 15,000 रूपियाँ तथा अन्य 4 जनासँग जनही 20,000 रूपियाँ धरौटी माग गरिएको थियो। वीरगंज महानगरपालिका 14 गण्डक स्थित क्लाक रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोन प्राली क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइएको सूचनाका आधारमा प्रहरीले भदौ 20 को राति विशेष अपरेशन सञ्चालन गरेको थियो। सो पक्राउ क्रममा पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका 6 का अध्यक्ष यादव, प्रहरी निरीक्षक पौडेल, चन्दन सनही सहनी र वीरगंज महानगरपालिका 11 का ओम प्रकाश बैठा थिए। नेपाली नागरिकलाई कानून विपरीत क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले क्यासिनोका 4 कर्मचारीलाई समेत पक्राउ गरेको थियो।
1: आज गणेश चतुर्थी। गणेशको पूजा आराधना गर्न आज बिहानदेखि देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायतका देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानदेखि भक्तजनको घुइँचो लागेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नमस्कार है वडा अध्यक्ष ज्यू।
8: नमस्ते, नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
12: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0-29-5-60-679 र मोबाइल नम्बर 98-4-20-82-776।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
15: तपाईँलाई त गहना किनै आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
16: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429958
17: जनक पौडेली 98525854 र 029562048
11: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
18: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि
19: हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062
20: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
20: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
20: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
2: दाँत खोल्ने दाँत सफा गर्ने
20: दाँतको एक्सरे गर्ने
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
20: झिक्न मिल्ने आरपीडी लगाइने
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
20: बाङ्गोटिङ्गो दाँत मिलाइने
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
20: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
2: सम्पर्क नम्बर 029590667 र 98422267
21: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुनै
22: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
23: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852557068 9852557068
24: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
25: नमस्कार है सर टाढै लाग्नुभयो निकै हतारमा हुनुहुन्छ त
26: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
25: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर
26: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
25: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
26: ए ल ल सँगै जाउँ न भाइ
20: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
2: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
20: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860964000
20: र 9919376375
27: संचारको दुनियाँमा बेग्लै पहिचान राष्ट्रको गौरव नेपालीको शान रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालो गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520607
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका, हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।

0: सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमकदाइली।
0: सम्पर्क 0 29 140 84 र 98 40 45 827।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 0 29 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online.
6: हेर्न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768 98 525 55 768।
9: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 575 267, मोबाइल 97 4 38 46 0 84।
11: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423189
3: ओहो लु नमस्कार है सर
4: ओहो लु नमस्कार है सर नमस्कार
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
4: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
5: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
5: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
5: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
3: डिजाइनर सुमन ठटाल 98615349444
5: र 029590155
6: More style, more design. Total Tellers.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 98-5-20-61-580 र 98-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा। 98-4-20-59-8-1। जनक पौडेली। 98-5-20-58-344 र 0-29-5-60-248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32-76-75।
11: दाँत बलियो भयो भने आँप बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनी।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्गा बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768।

0: 9525557068
1: साथै 9825557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: नमस्कार है वडा अध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9825029047, 9800090062।

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 52 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल।
8: सम्पर्क नम्बर 98163555553 र 98423180.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-59-801। जनक पौडेली, 98525-58-344 र 029-560-248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98-60-96-40-00
10: र 98-19-32-76-75।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47-262,
11: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

0: एउटा कुरा सोधौँ, तपाईँको नि फर्स्ट लभ थियो अरे नि कलेजमा, सुनाउनु न मलाई
1: भाउजूले।

तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलीमा जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै, भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि शुरू भएको घर पहुझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। वहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसंघको 81 औं महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने वहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न संघ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिलीमा जलविद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो 2 दिनदेखि सुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झण्डे 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोशी बाढ़ीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 जना पुरूष, 329 महिला र 9 लिंग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारको डीएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढ़ीमा बेपत्ता भएका व्यक्तिका परिवारले डीएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीड़ित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन बहादुर महरले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको पीड़ा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको बाढ़ीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र संचार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खड़ा गरेको बताउनुभयो। कांग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढ़ी पीड़ितको बाढ़ी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सड़क दुर्घटनामा बढ़दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर

0: विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नु भएको छ। आङदामले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रूपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय टहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रूपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिल नगरे निर्माण कम्पनीको चलाचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसील कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रूपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको बेदह नगरपालिकाबाट झण्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेदह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराती त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियस भन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढ़ी, नेपालगंज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाड़ी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर, अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो, तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसै त अमेरिका, रूस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर, अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाड़ी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किंग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोशी बाढ़ीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढ़ीमा बेपत्ता व्यक्तिका परिवारलाई डीएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रूपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
4: साली नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
8: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: कृषि मन्त्र नार्कसँग,
11: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका पालिकाहरूलाई पनि लागत साझेदारीमा जोड़िन प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यवर्ती नगरपालिकालाई रात्रिकालीन यातायात सेवामा सहभागी हुन आग्रह गर्नुभयो। काठमाडौँ र ललितपुरका पालिकाहरूले सञ्चालन गरिरहेका रात्रिकालीन यातायात सेवामा भक्तपुरका पालिकाहरूलाई पनि जोड्ने महानगरको तयारी छ। अब यो सेवा काठमाडौँ बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढ़ेकाले भक्तपुरका पालिकासँग साझेदारीको प्रस्ताव गरिएको कार्यवाहक मेयर डंगोलले बताउनुभयो। संयुक्त स्वामित्व र वित्तीय साझेदारीबाट सेवा सञ्चालन गर्न सकेमा रात्रिकालीन यातायातलाई दीर्घकालीन र दिगो बनाउन सकिने उहाँको भनाइ छ। असोज 3 गतेदेखि काठमाडौँ उपत्यकामा 28 वटा रात्रिकालीन बस मार्फत 6 वटा नयाँ रूटमा सेवा सञ्चालन गर्ने तयारी छ। काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका 50 वटा दुईताङ्रे गाड़ी ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले आज 50 वटा मोटरसाइकल तथा स्कूटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। ट्राफिक प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा खोजी गर्ने क्रममा ती गाड़ी फेला परेका हुन्। केही गाड़ीहरूलाई वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका 3 मा आज बिहान बसले स्कूटर चालकलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। बसको ठक्करबाट स्कूटर चालक

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98 96 40 00
3: र 98 19 32 76 75।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
6: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, संखुवा सभा। सम्पर्क 98 50 60 177।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295 75 267, मोबाइल नम्बर 98 55 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्स
3: एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।

मसो तिमीलाई पैसाको घमण्ड बोझलाई अब जे हुन्छ मैले भनेको छु मैले जे जे भन्छु त्यति गर्छु मेरो जान्छु।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6 46।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249140084 र 98040485।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते, नमस्ते, के भन्दाउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चौथी दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा, हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?
14: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो
14: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
14: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
13: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842029801, जनक पौडेली, 9852058344 र 029562048।
10: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
18: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
1: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 9852607177।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्स सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू:
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

दर्शकहरूलाई धेरै धेरै माया गर्ने हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio San Kawasawa.
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इहाँ बारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615 39 444
8: र 0295901155।
9: More style, more design. Total Tailors.
10: Hey Nisa, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520165680 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
8: खाँदबारी नगरपालिकाको अनुरोध।
12: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
13: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
12: डेंगू रोगको रोकथामका उपायहरू:
13: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
12: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
13: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
12: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
13: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
14: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
18: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता। हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 9843347262,
19: 9101555580
10: र व्हाट्सएप नम्बर 9852287646।

0: सबै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा

भेडेटा रवि राकेश सड़कको 8 वर्ष निर्माण कार्य सुस्त, 8 पटक म्याद थप्दा समेत 71% मात्र काम। पूर्वी नेपालमा हात्तीको आक्रमण भयावह बन्दै, 2 दशकमा 97 जनाको मृत्यु, सबैभन्दा बढ़ी क्षति झापामा। धरानका ऐतिहासिक सम्पदा संरक्षणमा स्थानीयको सक्रियता, सेनकालीन इतिहास बोकेको गणेश भीमसेन मन्दिर आस्थाको केन्द्रका रूपमा स्थापित। अमेरिकाद्वारा पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार भएको तर्क। र विश्व एसियाडको नेपालले पनि गरियो तयारी, उद्घाटनमा कबड्डीको विष्ट र बक्सर मगरले राष्ट्रिय झण्डा बोक्यो।

0: ग्लोबल जुनियर एप आफ्ना बाल बालिकाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गरौं। थप जानकारीका लागि ग्लोबल आइएमई ब्याङ्कको वेबसाइट वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहरसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। पूर्वी नेपाली हात्तीको आक्रमणबाट दुई दशकमा 97 जनाको मृत्यु भएको छ। यही अवधिमा विभिन्न कारणले 45 जंगली हात्ती समेत मरेका छन्। यसले मानव बस्ती विकाससँगै हात्तीको परम्परागत आवागमन क्षेत्र खुम्चिँदै जाँदा दुवैतर्फ जोखिम बढ़ेको पाइएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आर्थिक वर्ष 62-63 हालसम्म कोशी प्रदेशमा 45 जंगली हात्ती मरेका छन्। तीमध्ये सबैभन्दा धेरै 25 हात्ती झापामा मरेका छन्। कोशी टप्पू वन्यजन्तु आरक्ष तथा आसपासको क्षेत्रमा 6 हात्तीको मृत्यु भएको छ। तीमध्ये 4 करेन्ट लागेर र 2 गोली प्रहारबाट मरेका हुन्। उदयपुरमा 2 हात्ती गोली लागेर र सप्तरीमा 2 करेन्ट लागेर मरेको तथ्याङ्क सार्वजनिक भएको छ। सार्वजनिक तथ्याङ्क अनुसार मोरङमा 8 हात्ती मरेका छन्। तीमध्ये 1 गोली लागेर र 1 करेन्ट लागेर मरेको छ भने अन्य 6 मृत्युको कारण स्पष्ट हुन सकेको छैन। सुनसरीमा 2 हात्ती करेन्ट लागेर मरेका छन्। कोशी प्रदेशको जिल्लागत रूपमा झापा जिल्ला हात्तीको मृत्यु मानव हात्ती द्वन्द दुवै दृष्टिले उच्च जोखिममा रहेको छ। आर्थिक वर्ष 2062-63 81-82 कोशी प्रदेशमा हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु भएको मध्ये सबैभन्दा ठूलो मानवीय क्षति झापा जिल्लामा भएको छ। झापामा 62-63 2075-76 मात्र 40 हात्तीको आक्रमणमा परेर मृत्यु भएको छ। त्यसपछि आर्थिक वर्ष 2076-77 3 77-78 5 78-79 5 79-80-80 8 80-81 7 र 81-82 4 मृत्यु भएको कोशी संरक्षण केन्द्रले जनाएको छ। झापामा सबैभन्दा बढ़ी 72 जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। भोटेकोशी बाढ़ीपछि हराइरहेका नागरिकको खोजी र उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीमा परिहालसम्म 1395 शव फेला परेका छन् भने 5130 अझै बेपत्ता छन्। प्राधिकरणले सागरीको विवरण अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा 300 नवलपरासी पूर्वमा 232 नवलपरासी पश्चिममा 222 नुवाकोटमा 202 रसुवामा 186 गोर्खामा 77 धादिङमा 72 र तनहुँमा 38 जनाको शव फेला परेको हो। उपचारका क्रममा काठमाडौँमा 2 जनाको समेत मृत्यु भएको छ। फेला परेका शव मध्ये

0: 104 जनाको शव मात्र शनाखत भएको छ। शनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए नमूना परीक्षण सहितको प्रक्रिया अघि बढ़ाइएको छ। आफन्तबाट संकलन गरिएको नमूना र शवबाट लिएको नमूना मिलान गरी पहिचान गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि अहिलेसम्म 13,737 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। उद्धार गरिएका नागरिक मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएकोमा नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। जेएनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका 31 राउण्ड गोली एक वर्षपछि झ्यासबारीमा बेवारिसी अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट लागू औषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेशन टोलीले लागू औषध सेवनकर्ताहरू बस्ने गोप्य अखडाको खोजी गर्ने क्रममा दमक 5 स्थित खरखरे खोला नजिकै पैनीको डीलमा रहेको झ्यासघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएको अवस्थामा गोली फेला परेको हो। प्रहरीका अनुसार ओएफबी 13.56 mm लेखिएका इन्सास राइफलमा प्रयोग हुने 31 राउण्ड गोली बरामद भएको हो। ती गोली गत वर्ष जेएनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका थिए। यसअघि पनि आन्दोलनका क्रममा दमक प्रहरी कार्यालयबाट लुटिएका हतियार फेला परेका थिए। भदौ 6 गते एकजना लुटिएको हतियार सहित पक्राउ परेका थिए। गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दमक 4 त्रिवेणी चोक स्थित खैरबारीमा लुकाएर राखिएको एक थान शटगन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कम्बलमा पोको पारी लुकाइएको अवस्थामा एक शटगन ब्यारेल भाँचिएको 2 टुक्रा भएको अवस्थामा फेला परेको हो। जेएनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट ठूला र साना गरी 55 थान हतियार, 87 थान म्यागजिन, 5,982 राउण्ड गोली, 74 राउण्ड रबरको गोली, 48 थान ब्ल्याङ्क र अस्त्र ग्यासका 82 सिल लुटिएको स्रोतले जनाएको छ। प्रहरीका अनुसार हालसम्म 43 थान हतियार, 40 थान म्यागजिन, 1,778 राउण्ड गोली, 35 राउण्ड रबरको गोली, 30 थान ब्ल्याङ्क र 76 सेल अस्त्र ग्यास फेला परेको छ। धनकुटाको भेडेटारबाट डाँडै डाँडा मोरङ पाँचथर र इलाम जोड्ने भेडेटार रवि राके सड़क निर्माण शुरू भएको 8 वर्ष बित्ता पनि पूरा भएको छैन। ठेक्का लागेको 3 वर्षमै निर्माण सम्पन्न हुनुपर्ने काम हालसम्म 71% मात्र भएको छ। 8 पटकको म्याद समेत सकिने चरणमा छ, तर काम सम्पन्न हुने छाँड देखिएको छैन। कालोपत्रे गर्ने गरी 2075 सालमा ठेक्का सम्झौता भएको यो सड़क आगामी कार्तिकमा 8 पटक म्याद थपको समयसीमा सकिन लागेको छ, तर हालसम्म 71% मात्र भौतिक प्रगति भएको छ। यस अवधिमा समेत सड़क निर्माणको काम सकिने देखिएको छैन। धनकुटाका देखि पाँचथरको राँकेसम्मको 100 किलोमिटर सड़क रहेको छ। यो सड़कले धनकुटाको 24 र साँगुरीगढ़ीका विभिन्न गाउँ मोरङका केराबारी, लेटाङ, पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाकपोकथुम र माङसिबुङलाई छुन्छ। यो सड़कले यो क्षेत्रलाई सहज मात्र नभई यहाँका पर्यटकीय क्षेत्रलाई समेत फाइदा पुग्ने भएकाले सड़क चाँडोभन्दा चाँडो बन्नुपर्ने धनकुटाको साँगुरीगढ़ी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ। उहाँको यही भनाइलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
1: राजथर, इलाम, इलामको माथिल्लो बेलको, त्यसै गरी धनकुटाको र मोरङ जिल्लाको पनि माथिल्लो बेलको नागरिकहरूले चाहिँ यही बाटो नै प्रयोग गरेर चाहिँ प्रयोग गर्न सक्नु भएको हुने भएको हिसाबले यो एउटा गौरवको एउटा आयोजनाको रूपमा छ। यसले चाहिँ भोलिको दिनमा धेरैवटा जिल्लाको नागरिकलाई सेवा दिने र यो बढ्दै गरेको अहिले पर्यटन क्षेत्रको जुन विकास छ, साँगुरीगढीको त भौगोलिक हिसाबले यो दुईटा वाडा भेडेटार, डाँडा बजार, साबिकको डाँडा बजार गाविस, अहिले 5 नम्बर वार्ड र 6 नम्बर वार्ड भेडेटार, यो दुईटा वार्डको माथिल्लो यो मावरत रेन्जको चाहिँ नि पर्यटनमा चाहिँ ठूलो यसले चाहिँ नि फड्को मार्दैछ।
0: सप्तरीको बलान बिहुल गाउँपालिका 4 बेलहीमा 24 वर्षीय अभित नन्दन यादव अपहरणमा परेका छन्। अपहरणमा परेका यादवलाई अज्ञात समूहले जबरजस्ती लगेको आफन्त अमोद यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार मध्यराती घरमा आएको समूहले परिवारका सदस्यलाई कुटपिट गरेपछि उनलाई लिएर गएको थियो। प्रहरीको ढिला सुस्तीप्रति आक्रोशित स्थानीयले मंगलबार प्रदर्शन गर्दै बेलहीस्थित प्रहरी चौकी घेराउ गरेका छन्। घटना भएपछि तत्काल प्रहरीले जानकारी गराए पनि प्रहरी समयमा घटनास्थलमा नआएको आफन्त तथा स्थानीयको आरोप छ। युवक अपहरणको घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सृजना भएको छ। प्रदर्शनकारीले अपहरणमा संलग्न व्यक्तिको तत्काल खोजी गरी अभिनन्दन यादवलाई सकुशल उद्धार गर्न र घटनामा संलग्नलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन माग गरेका छन्। झापामा म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने तथा प्रचलित बजार मूल्य भन्दा दोब्बर बढ़ी मूल्यमा काँडे तार बिक्री गर्ने व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालयले कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। प्रशासनले मेचीनगर 9 स्थित दास किराना पसललाई 2,00,000 रूपियाँ जरिमाना गरेको छ भने बुद्ध शान्ति 3 बुधबार स्थित शिवम ट्रेड एण्ड सप्लायर्समाथि अनुसन्धान अघि बढ़ाएको छ। उपभोक्ता जागरण अभियान नेपाल मार्फत दास किराना पसलमा म्याद गुज्रिएको गाई भैंसीको दाना बिक्री भइरहेको गुनासो आएपछि भदौ 22 गते जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा वीरगंज स्थित प्रो बायोटेक इण्डस्ट्रीज लिमिटेड उत्पादन लेखिएको शक्ति ब्राण्डका B21, B22, B23 र B24 ब्याचका 14 बोरा अर्थात 490 किलोग्राम पशुदाना म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो। म्याद गुज्रिएको दाना बिक्री वितरण गरेको पुष्टि भएपछि अनुगमन प्रतिवेदनका आधारमा पसललाई 2,00,000 रूपियाँ जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै बुद्ध शान्ति 3 बुधबार स्थित शिवम ट्रेड एण्ड सप्लायर्सले बजार मूल्यभन्दा दोब्बर बढ़ीमा काँडे तार बिक्री गरेको भन्दै उजुरी परेपछि प्रशासनले अनुगमन गरेको थियो। अनुगमन टोलीले काँडे तारको खरिद तथा बिक्री मूल्य बिल बीचक र कारोबारसँग सम्बन्धित कागजात परीक्षण थालेको छ। प्रशासनले शिवम ट्रेड एण्ड सप्लायर्सका संचालकलाई आर्थिक वर्ष 82-83 बिल बीचक खाता तथा अन्य आवश्यक कागजात सहित 3 दिनभित्र आन्तरिक राजस्व कार्यालय भद्रपुरमा उपस्थित हुन निर्देशन दिएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्। नेङमाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9056270030। झिलझिले सम्पर्क 9703721494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रै सुन्दर बजार अमरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबे डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
3: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
4: हाम्रा विशेषताहरू
3: ग्यास्ट्रिक अल्सर, हेपाटाइटिस, क्यान्सर, घाँटी दुख्ने,
4: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
3: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
4: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, पायोरिया, पायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, खिल, डन्डीफोर,
3: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, पोल्ने, हिँडाउने,
4: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गर्ने गरिन्छ।
3: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
5: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक सह थाना अगाडि, फोन नम्बर 023-575-752 र 023-581-052, मोबाइल नम्बर 98-520-70-552।
0: ब्रेकपछि बाँकी खबर। पूर्वको सुन्दर नगरी धरानमा विभिन्न धार्मिक सांस्कृतिक गन्तव्यहरूका साथै अनेकन ऐतिहासिक स्थलहरू समेत रहेका छन्। तिनै मध्येको एक हो सेनकालीन इतिहास पुगेको धरान चौध विजयपुरमा अवस्थित ऐतिहासिक गणेशन मन्दिर। यो मन्दिर धार्मिक आस्था, सांस्कृतिक परम्परा र प्राचीन सम्पदाको जीवन्त प्रतीकको रूपमा स्थापित छ।
6: धरान स्थित विजयपुर क्षेत्रमा रहेका साना ठूला करिब 50 भन्दा बढ़ी धार्मिक स्थल मध्ये गणेश भीमसेन मन्दिर पनि एक हो। प्राचीन कालदेखि नै यहाँ गणेश र भीमसेनको आराधना हुँदै आएको छ। दशकौं अघि धरानको तल्लो मैदानी भूभाग बाक्लो जंगलले ढाकिएको थियो। औलोको प्रकोपका कारण मानिसहरू सुरक्षित स्थानको खोजीमा विजयपुर डाँडातर्फ बसाई सर्न थालेपछि यहाँ नेवार समुदायको बस्ती विस्तार हुँदै गएको मानिन्छ। व्यापार व्यवसायको सुरक्षा, समृद्धि र आर्थिक विश्वाससँग जोड़िएका देवी देवताको स्थापना तथा पूजा अर्चनाको परम्परा पनि त्यही समयदेखि विकसित भएको स्थानीयहरू बताउँछन्। गणेश भीमसेन मन्दिरभित्र प्रतिष्ठापित गणेश र भीमसेनका मूर्तिहरू तत्कालीन स्थानीय दक्ष शिल्पीहरूले कड़ा ढुंगामा कुदिएका प्राचीन प्रस्तर मूर्ति रहेका छन्। यी मूर्तिहरूले मन्दिरको धार्मिक महत्वसँगै त्यस समयको शिल्पकला र सांस्कृतिक परम्परालाई समेत प्रतिविम्बित गर्ने गरेका छन्। गणेश भीमसेन गुठी संरक्षण समितिका सचिव ज्ञानेन्द्र श्रेष्ठका अनुसार मन्दिरमा वर्षमा दुईवटा मुख्य गुठी पर्व परम्परा रीतिरिवाज अनुसार सञ्चालन हुने गरेका छन्। गणेश चतुर्थीमा सानो गुठी र यमुरी पूर्णिमाका दिन ठूलो गुठी आयोजना हुने गरेको गणेश भीमसेन गुठी संरक्षण समितिका सचिव ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो।
7: औलो लाग्ने त्यस कारण बस्ती विकास चाहिँ धरानको विजयपुरमा रहेको हुनाले त्यति बेलादेखि नै त्यहाँ नेवार बाहुल्य जुन समाज हो त्यहाँ चाहिँ भीमसेनको पूजा, भीमसेन हाम्रो भगवान यहाँ हुनुहुन्छ। यो त्यति बेला चाहिँ पत्थर मूर्तिहरू ढुङ्गाले फोटो यो गुठी संस्थान अन्तर्गत आबद्ध अथवा अभिलेख बुद्धि संस्थानको अभिलेखमा पनि उल्लेख गरेको मन्दिर छ। यो गणेश चतुर्थी एउटा सानो गुठी र यमरी पूर्णेको दिन चाहिँ ठुलो गुठी गरेर यहाँ रथयात्रा गरेर बाजागाजासहित हामी भगवान गणेश र भीमसेनको चाहिँ स्मृति गर्छौँ, पूजा आराधना गर्छौँ।
6: दुवै पर्वमा बिहान सामूहिक तथा सामाजिक पूजा सम्पन्न गरिन्छ। साँझ करिब 5 बजेतिर परम्परागत बाजागाजासहित भगवान गणेश र भीमसेनको रथयात्रा निकालिन्छ। रथलाई विजयपुर नगर परिक्रमा गराई धार्मिक विधि अनुसार विसर्जन गर्ने परम्परा रहिआएको छ। रथयात्रा केवल धार्मिक अनुष्ठानमा सीमित छैन, यसले स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने, पुर्खाले स्थापित गरेको संस्कृतिलाई निरन्तरता दिने र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परासँग परिचित गराउने काम समेत गर्दै आएको छ। सामूहिक पूजा, बाजागाजा र रथ मार्फत पुस्तक सांस्कृतिक जीवन्तता यस मन्दिरको प्रमुख विशेषता पनि हो।
7: यसले गुठी संस्थान अन्तर्गत यसको चाहिँ पूजा आजा यो जात्राहरू चलाउने मनमोह सम्मान आदि इत्यादि गुठी संस्थानले नै हेरिरहेको छ। र आज चाहिँ हामीले बिहान सामूहिक सामाजिक पूजा र भरे बेलुका चाहिँ 5:30 चाहिँ हाम्रो यो नगर परिक्रमा गरेर रथयात्रा गर्छौँ र विसर्जन गर्छौँ। र अहिलेसम्म हामीहरूले आफ्नो तरिकाले केही सहयोगहरू लिएर चाहिँ यो यसलाई निरन्तर गरिरहेको छौँ र यो हाम्रो एउटा दायित्व पनि हो, यसलाई चाहिँ पुस्तान्तरण गर्दै जाने, अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने।
6: यो ऐतिहासिक मन्दिरको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको छ। ऐतिहासिक सम्पदाको संरक्षण भनेको मन्दिरको भौतिक संरचना जोगाउनु मात्र होइन, त्यससँग जोड़िएको धार्मिक विश्वास, गुठी परम्परा, जात्रा, पूजाविधि र सामाजिक संस्कारलाई जीवन्तता दिनु पनि हो। यही मान्यता अनुसार गणेश भीमसेन मन्दिरको संरक्षणमा स्थानीय समुदायले अग्रसरता देखाउँदै आएको छ।
0: अब सुन चाँदीको बजार भाउ। सुन चाँदीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रूपियाँले घटेर तोलाको 3,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज पनि चाँदीको भाउ घटेको छ। हिजो तोलामा 40 रूपियाँले घटेर प्रति तोला 4,620 रूपियाँमा कारोबार भएको, चाँदी आज तोलामा 20 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
8: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
9: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
8: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
9: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तान्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने श्वास बनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
8: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
9: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
8: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

0: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कार्यवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअर्बिट हतियार आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ। हालै आयोजित एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै मेन्कले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताएका हुन्। तर उनले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले स्थापित गरियो भन्ने बारेमा खुलाएका छैनन्। अमेरिकालाई क्षेप्यास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्वपूर्ण अंगका रूपमा योजना गरिएको गोल्डेन डोममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेप्यास्त्रहरू रहने ट्रम्प प्रशासनले जनाएको छ। र अब खेल खबर। बीसौं एसियाली खेलकुद एसियाडको उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मनामती विष्ट र बक्सर चन्द्रबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन्। नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले नेपाली टीम मार्च पासमा सहभागी हुँदा मनामती र चन्द्रबहादुरले राष्ट्रिय झण्डा बोक्ने जानकारी दिनुभएको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाडमा नेपालले महिला कबड्डीमा काँस्य पदक जित्दा मानमती सो टोलीको सदस्य हुनुहुन्थ्यो। यसै गरी बक्सर चन्द्रबहादुरले गत मंगसिरमा संयुक्त अरब इमिरेट्समा भएको वर्ल्ड बक्सिङ च्याम्पियनशीपमा ऐतिहासिक काँस्य पदक जिताउनु भएको थियो। 20 एसियाडमा नेपालले 21 खेलमा सहभागिता जनाउनेछ। नेपाली टोलीमा 1857 महिला गरी 135 खेलाड़ी रहेका छन्। अन्त्यमा प्रमुख खबर पुनः पटक। भेडेटार रवि राँकी सड़कको 8 वर्ष निर्माण कार्य सुस्त, 8 पट थप्दा समेत 71% मात्र काम। पूर्वी नेपालमा हात्तीको आक्रमण भयावह बन्दै 2 दशकमा 97 जनाको मृत्यु, सबैभन्दा बढ़ी क्षति झापामा। धरानका ऐतिहासिक सम्पदा संरक्षणमा स्थानीयको सक्रियता, सेनकालीन इतिहास बोकेको गणेश भीमसेन मन्दिर आस्थाको केन्द्रका रूपमा स्थापित। अमेरिकाद्वारा पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टिको खतराहरूको सामना गर्न तयार भएको तर्क। र बीसौं एसियाडको नेपालले पनि गरियो तयारी, उद्घाटनमा कबड्डीकी विष्ट र बक्सर मगरले राष्ट्रिय झण्डा बोक्ने। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजन गर्ने सुरजसँगै म गोपाल।
1: This is Radio Sankhuasubha 95.5 MHz.
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061
4: 029570315
3: र 98520601177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: This is Radio Sankhuasubha 95.5 MHz.
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा माइक्रो दुर्घटना हुँदा चारजनाको मृत्यु, अन्य चारजना गम्भीर घाइते। असोज 3 गतेबाट शुरू हुने पार्टीको 15 महाधिवेशन प्रक्रियामा सहभागी नहुन कंग्रेस, पूर्व सभापति देउबाको अपील। अदालतमा मुद्दा विचाराधीन रहेकाले महाधिवेशन गर्नु विधिसम्मत नहुने दावी। अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि राजनीतिक हस्तक्षेप र हिंसाको जोखिमलाई लिएर निर्वाचन अधिकारीको तयारी तीव्र। र विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमाडौँ गोर्खासबाट एनपीएल क्रिकेट खेल्नेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका स्थित महालक्ष्मी खोला नजिकै माइक्रो दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा धनुषाका सूरज भट्टराई र नवलप्रासीका नरबहादुर ठकुरीको मृत्यु भएको छ। मृतक अन्य दुईजनाको पहिचान खोल्न बाँकी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी सुभाष विडारीले जनाएका छन्। काठमाण्डौबाट हेटौडातर्फ जाँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको हो। गाडीमा चालक सहित 8 जना सवार थिए। घाइते 4 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12का 20 वर्षीय अमीर अन्सारी र हेटौडाकी 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाण्डौ स्थित ट्रमा सेन्टर पठाइएको छ। अर्का घाइते 12की 21 वर्षीय बबिया कुमारी यादवको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। पहिचान नभएका एक पुरूषको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
1: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले असोज 3 गतेबाट शुरू हुने पार्टीको 15 महाधिवेशनको प्रक्रियामा सहभागी नहुन नेता कार्यकर्तालाई अपील गरेका छन्। देउवाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन नै अवैधानिक रहेकाले त्यसबाट आएको केन्द्रीय कार्य समितिले गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन्। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढ़ाउनु विधि विधान र कानूनी सिद्धान्त विपरीत हुने उनको भनाई छ। मुद्दा पुनरावलोकनमा रहेका अवस्थामा देउवा महाधिवेशनको कार्यतालिका रोक्न माग राखेर बारेस मार्फत पूरक निवेदन लिएर सर्वोच्च गएका थिए। तर सर्वोच्च अदालतले माग दावी अनुसार अन्तर्कालीन आदेश दिएपछि महाधिवेशनको प्रक्रिया अघि बढ़ेको हो।
0: भोटेकोशी बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क खण्डको कृष्णभीरमा नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ। सड़क विभागका अनुसार गत आइतबारदेखि परीक्षणका रूपमा यातायात सञ्चालन भइरहेको छ भने आगामी असोज 1 गतेदेखि दुईतर्फी यातायात पूर्ण रूपमा सञ्चालन गरिनेछ। बाढ़ीले कृष्णभीरको सुरक्षा पर्खाल भत्काएपछि सड़क अवरूद्ध भएको थियो। सड़क विभाग र प्राविधिक विज्ञको सहयोगमा भदौ 19 गते देखि पहाड काटेर नयाँ ट्रयाक निर्माण थालिएको थियो। करिब 250 मिटर लामो ट्रयाक निर्माणका लागि 50 जना प्राविधिक तथा कामदारले दैनिक 12 देखि 16 घण्टासम्म काम गरेका थिए। पहिरो तथा लेदोका कारण पुनः सड़क अवरूद्ध हुन नदिन आवश्यक उपकरण र सामग्री तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
1: विदेशी राजदूतसँग एक्ला एक्लै भेट नगर्ने आफ्नो शुरूआती नीति परिवर्तन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले भोलि अमेरिकी र जापानी राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहले नेपालका लागि अमेरिकी राजदूत

0: अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र जापानी राजदूत माएदा तोरूसँग द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल गर्न लागेका हुन्। काठमाण्डु स्थित कूटनीतिज्ञ संघको भेटवार्तालाई निरन्तरता दिने क्रममा अमेरिकी कार्यवाहक राजदूत र जापानी राजदूतसँग द्विपक्षीय विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन्। अमेरिकी दूतावासका अनुसार बोल्डिनलाई हालै बंगलादेशबाट नेपाल सरूवा गरिएको हो। सम्बन्धित राजदूतहरूले द्विपक्षीय सम्बन्धको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुका साथै आफ्ना सरकारका सन्देश समेत दिने बताइएको छ। प्रधानमन्त्री बनेको 100 दिन पूरा भएपछि भने शाहले राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्न थालेका हुन्।
1: मलेसियाको क्वालालम्पुर स्थित कोत्राया क्षेत्रमा अध्यागमन विभागले गरेको विशेष कार्यवाहीमा 8 नेपाली सहित 472 जना कागजात विहीन विदेशी श्रमिक पक्राउ परेका छन्। करिब 2500 विदेशी श्रमिकको कागजात जाँच गर्दा भिसा अवधि सकिएका, वैध कागजात नभएका तथा अध्यागमन कानून उल्लंघन गरेका व्यक्तिहरू पक्राउ परेका हुन्। कम्पनी बन्द हुनु, भिसा नवीकरण नहुनु, सम्झौता अनुसार काम वा तलब नपाउनु तथा राहदानी रोजगारदाताले राख्नु जस्ता कारणले समस्या बढ़ेको छ। थप विवरण सहित कान्तिपुर कर्मी होम कार्कीले तयार पारेको एक सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौ।
2: मलेसियाको अध्यागमन विभागले आइतबार राजधानी क्वालालम्पुरको कोत्रायबाट नेपाली श्रमिक सहित कागजात विहीन 100 आप्रवासी पक्राउ गरेको छ। पक्राउपछि उनीहरूलाई सड़क छेउमै हत्कड़ी लगाएर राखिएको थियो। उनीहरू विदामा विभिन्न स्थानबाट कोत्राय घुमफिरदेखि किनमेलमा पुगेका थिए। घुमफिर गर्न गएको मौका पारेर अध्यागमन विभागले विशेष कार्यवाही गरेको थियो। सो अपरेशनबाट एकै दिन 472 जनालाई पक्राउ गरिएको विभागले जनाएको छ। क्वालालम्पुर अध्यागमन निर्देशक दातोक हाम्सा इन्जाउले स्थानीय संचार माध्यमलाई दिएको जानकारी अनुसार अपरेशन बिहान करिब 11 बजे शुरू भएको थियो। करिब 2500 श्रमिकको कागजात परीक्षण गरिएको थियो। पक्राउ पर्नेहरूमा नेपाल, बंगलादेश, म्यानमार, फिलिपिन्स, इण्डोनेसिया, पाकिस्तान, भारत, चीन, जिम्बावे तथा साउदी अरबका नागरिक छन्, जसमा 439 जना पुरूष र 33 जना महिला छन्। उनीहरूको उमेर 18 देखि 62 वर्षको छ। विभागका अनुसार पक्राउ पर्नेमा 8 जना नेपाली श्रमिक छन्। वैध परिचय पत्र वा कागजात नभएको, सीमा अवधि सकिएपछि ओभरस्टे गरिरहेका, मान्यता नपाएका, कागजात प्रयोग गरेको तथा विभिन्न अध्यागमन ऐन अन्तर्गतका अन्य विभिन्न क्षेत्रमा कानूनी व्यवस्था उल्लंघन गरेकालाई पक्राउ गरिएको क्वालालम्पुर अध्यागमन निर्देशक इन्जाउले बताए। मलेसियामा कागजात विहीन श्रमिकलाई अभिलेखबद्ध गर्न भन्दै आप्रवासी फिर्ती कार्यक्रम 2.0 जारी छ। 19 मे 2025 देखि 29 अप्रेल 2026 संचालन गरिएको सो कार्यक्रमलाई 1 वर्ष अर्थात 31 मे 2027 थप गरिएको छ। अध्यागमनले पक्राउसँगै स्वैच्छिक रूपमा घर फर्कन चाहनेलाई जान पाउने सुविधा दिएको छ। मलेसियामा गत वर्षसम्म नेपाली सहित 112 देशका 2,54,100 जना आप्रवासी दर्ता भएका छन्। अवैध रूपमा मलेसिया प्रवेश गरेका वा भिसा अवधि सकिएर बसेका व्यक्तिका लागि 500 रिंगेट झण्डै 18,000 नेपाली रूपियाँ, पास सम्बन्धी नियमन उल्लंघन गर्नेका लागि 300 रिंगेट अर्थात करिब 11,000 नेपाली रूपियाँ र विशेष पास शुल्क बापत 20 रिंगेट अर्थात 700 रूपियाँ तिर्नुपर्ने व्यवस्था छ। यो विभाग समक्ष गएर आत्मसमर्पण गर्नेहरूका लागि हो। आत्मसमर्पण गर्नेहरू एजेन्ट बिना सिधै अध्यागमन कार्यालयमा जान सक्नेछन्। त्यहाँको प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन बाटो खोल्नेछ। तर यसरी स्वैच्छिक रूपमा नफर्कनका लागि पक्राउ गरी डिपोर्ट अर्थात निष्कासन गरिने गरिएको छ। विभागका अनुसार देशभर संयुक्त अपरेशन, गुप्त सूचना संकलन तथा निगरानी मार्फत अध्यागमन कानून कार्यान्वयनलाई अझ कड़ा पारिएको छ। क्वालालम्पुरमा पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानूनी कार्यवाहीका लागि बोकेट जलिल अध्यागमन डिपो पठाइने गरेको छ। कानून उल्लंघन गर्ने श्रमिक, उनीहरूलाई आश्रय दिने तथा रोजगारी उपलब्ध गराउने रोजगारदातामाथि समेत खोजी, पक्राउ, अभियोजन र निष्कासनको प्रक्रिया अघि बढ़ाइरहेको गैरावश्य नेपाली संघ मलेसियाका पूर्व अध्यक्ष विनोद थापाले बताए। उनले भने हरेक दिन कागजात विहीन संयौं श्रमिकलाई पक्राउ गरिरहेको छ। हामीले कागजात विहीन भएर नबस्न सचेत गराएका छौ। कागजात विहीनलाई कानूनी कार्यवाही अघि नै सम्पर्कमा आएर आफ्नो स्थिति अभिलेख गर्न आग्रह गरेका छौ। मलेसियामा झण्डै 50,000 नेपालीसँग आवश्यक भिसा छैन। नेपाली दूतावासका अनुसार कम्पनी वा रोजगारदाता डुबे, बन्द भए वा रोजगारदाता कारणले काम र तलब दिन नसके श्रमिकले बाध्य भएर कम्पनी छाड्नु पर्ने स्थिति बन्ने गरेको छ। खास गरी सुरक्षा र सेवा क्षेत्रमा जाने श्रमिकले सम्झौता अनुसारको तलब नपाउनु, दैनिक 12 देखि 14 घण्टासम्म काम गराएर श्रम शोषण हुनु वा राहदानी रोजगारदाताले कब्जा गरेर फिर्ता नगर्दा श्रमिकहरू भागेर अन्यत्र काम खोज्न बाध्य भइरहेका छन्। कागजात विहीन भएका धादिङका अभय अधिकारीले कान्तिपुरसँग भने, मेरो कम्पनीले भिसा नवीकरण गरिदिएन जसले गर्दा कानून अनुसार मेरो स्वतः ओभरस्टे भइदियो। अर्का श्रमिक सर्लाहीका उपेन्द्र महतोले नेपालबाट पठाउने म्यान पावर र मलेसियाका एजेन्टले भने अनुसार काम वा कम्पनी नदिएपछि अर्कै ठाउँमा काम खोज्दा कागजात विहीन भएको बताए। भिसा नभएका श्रमिकलाई बिरामी पर्दा, घर आइसो समस्या हुँदा वा सम्झौता सकिएपछि पनि कम्पनीले घर फर्कन सहमति नदिँदा लुकेर बस्नुपर्ने स्थिति रहेको नेपाली दूतावासका श्रम काउन्सिलर कृष्णप्रसाद भूषालले जनाए। दूतावासले कागजात नभएका नेपालीलाई तोकिएको जरिवाना तिरेर स्वेच्छाले आफ्नो देश फर्कने अवसरलाई प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ।
3: ओहो जेठा, बजार हिट कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई साझेदारीका लागि प्रस्ताव गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर र मध्यपुर ठिमी नगरपालिकालाई सो प्रस्ताव गरेकी हुन्। काठमाडौँ र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उनले भक्तपुरका स्थानीय तहलाई पनि आग्रह गरेकी हुन्। गत वैशाख एक गतेदेखि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानेलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन यातायात सेवा सञ्चालन गरिरहेको छ। रात्रिकालीन बस सेवा काठमाडौँ बाहिरका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने माग बढ़ेको कार्यवाहक प्रमुख डंगोलले बताइन्। श्रमिक तथा मध्यमवर्गका लागि रात्रिकालीन बस सेवा अत्यावश्यक देखिएको उनको भनाइ छ।
2: मुस्ताङमा आजदेखि जलवायु परिवर्तन सम्बन्धी सम्मेलन शुरू भएको छ। घरपछङ जलवायु सम्मेलन 2083 को कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छिन्। उद्घाटनमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। सम्मेलनमा जलवायु परिवर्तनको असर र यसको न्यूनीकरणमा स्थानीय तहले गरेका प्रयास, भोगेका समस्या एवं भावी मार्गदर्शनबारे छलफल हुनेछ। सम्मेलनमा सातवटै प्रदेशका सबै महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधि सहभागी भएको आयोजक घरपछङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलो पटक यस्तो सम्मेलन गर्न लागेको अध्यक्ष लालचन्दले बताए। हिमाल, पहाड़ र तराईमा जलवायु परिवर्तनले पारेको असरबारे निष्कर्ष सहित घोषणा पत्र जारी गर्दै सम्मेलन भोलि सकिने बताइएको छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। मोबाइलको स्क्रीनमा एउटा बटन थिचेर बनाइएको 80 को दशक झल्किने ट्रेन्डका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य समेत जोड़िएको छ। नेपालमा यो ट्रेन्डको प्रयोगबारे आधिकारिक तथ्याङ्क नभए पनि विदेश स्थित सर्भरबाट हुने ऊर्जा खपत र उत्सर्जनले जलवायु परिवर्तनको विश्वव्यापी असरमा योगदान पुर्याइरहेको छ। कान्तिपुर कर्मी दया दुधराजले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: कसैको जीवन 80 वा 90 को दशकतिर फर्किएको छ, पुरानो फोटो एल्बममा होइन मोबाइलको स्क्रीनमा। फराकिलो काँध भएका पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रंगका तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो, न त दशकौं अघि खिचिएका तस्विर, मात्र एआईले केही सेकेण्डमै तयार पारिदिएको कृत्रिम नोस्टाल्जिया हो। स्क्रीनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेण्डका पछाडि भने हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोड़िएको छ। दक्षिण एशियाका प्रख्यात राजनीतिज्ञ, खेलाड़ी र कलाकर्मीले समेत यो एआई नोस्टाल्जिया ट्रेण्डमा सामेल छन्। भर्चुअल दुनियाँमा यो ट्रेण्ड जति रमाइलो र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ, इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ। त्यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमीनमै रहेका भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिकल केबल हुँदै हजारौं किलोमिटर टाढा रहेका विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खपत गर्दै गणितीय जोड़ घटाउ मार्फत उक्त तस्विर निर्माण गर्छन्। यसरी मानिसले मोबाइलमा एउटा बटन थिचेर बनाउने यस्ता तस्विरले डेटा सेन्टरमा विशाल मात्रामा विद्युत र पानी खपत गरिरहेका छन्, जसको निरन्तरको प्रभावबारे पछिल्ला अन्तर्राष्ट्रिय अध्ययनहरूले प्रश्न उठाएका छन्। तस्विर जेनेरेट गर्दा हुने ऊर्जा खपतका विषयमा प्रविधि र जलवायुको क्षेत्रमा सबैभन्दा धेरै उद्धृत गरिने अध्ययन हगिङ फेस र अमेरिकाको कार्नेगी मेलन युनिभर्सिटीका अनुसन्धानकर्ताले संयुक्त रूपमा तयार पारेका हुन्। डाक्टर सासा लुसियोनीको नेतृत्वमा प्रकाशित अनुसन्धान पत्र पावर हंग्री प्रोसेसिङ वाट्स ड्राइभिङ द कस्ट अफ एआई डिप्लोयमेन्टले एआईको यो पाटोलाई सतहमा ल्याइदिएको छ। अनुसन्धानकर्ताको टोलीले 17 वटा फरक फरक अत्याधुनिक इमेज जेनेरेशन र टेक्स्ट मोडलहरूको ऊर्जा खपतलाई वास्तविक समयमा मापन गरेको थियो। उक्त अध्ययनले एआई मोडलहरू बीच एउटै प्रकृतिको काम गर्दा हुने ऊर्जा खपतमा 46 गुणसम्मको डरलाग्दो भिन्नता भेटाएको थियो। यसको अर्थ कुन कम्पनीको कुन मोडल प्रयोग भइरहेको छ भन्ने कुराले ऊर्जाको मागमा आकाश जमीनको फरक पार्छ। सोही अनुसन्धानले देखाए अनुसार तस्विरको गुणस्तर रेजुलेसन दोब्बर बनाउँदा कम्प्युटिङ ऊर्जा 1.3 गुणादेखि 7.7 गुणासम्म बढ़ेको पाइयो। अध्ययनको निष्कर्षले स्पष्ट पारेको छ कि एउटा एआई तस्विर जेनेरेट गर्दा औसतमा 2.9 वाट घण्टा विद्युत खर्च हुन्छ। सुन्दा यो अंक सानो लागे पनि यो भनेको एउटा स्मार्टफोनलाई शून्यबाट पूर्ण रूपमा चार्ज गर्दा लाग्ने ऊर्जा सरह हो। अनुसन्धानकी मुख्य लेखक तथा हगिङ फेसकी जलवायु अगुवा डाक्टर सासा लुसियोनीका अनुसार मानिसहरूले इन्टरनेटमा एउटा तस्विर सृजना गर्नुलाई गुगलमा सामान्य कुरा सर्च जस्तै वा मेसेज लेखे जस्तै हलुका रूपमा लिएका छन्। तर अक्षर लेख्नु र तस्विर वा भिडियो जेनेरेट गर्नुको भौतिक पूर्वाधारीय मूल्यमा निकै ठूलो खाडल छ। एउटा तस्विर बनाउनु भनेको हजारौं शब्दलाई प्रोसेस गर्नुभन्दा सयौं गुणा बढ़ी ऊर्जा खर्चिनु हो। विद्युतको अत्यधिक खपतका अलावा एआई पूर्वाधारको अर्को सबैभन्दा ठूलो असर पृथ्वीको स्वच्छ पानीको स्रोतमा परिरहेको छ। विशाल डेटा सेन्टरहरूमा हजारौं जीपीयू र सर्भर एकै पटक पूर्ण क्षमतामा चल्दा तिनले अत्यधिक ताप उत्पन्न गर्छन्। ती उपकरणलाई पग्लिनबाट जोगाउन र निश्चित तापक्रममा राख्न शक्तिशाली वाष्पीकरण प्रविधि प्रयोग गरिन्छ। यस प्रक्रियामा ठूलो मात्रामा सफा पिउने पानी बाह बनेर उड्छ। क्यालिफोर्निया युनिभर्सिटी रिभरसाइडका एसोसिएट प्रोफेसर डाक्टर साओलेई रेनको टोलीले वाटर रिसर्च जर्नलमा प्रकाशित गरेको विस्तृत अध्ययन द सेक्रेट वाटर फुटप्रिन्ट अफ एआई मोडेल्सले एआईले पानी खपत गर्ने पुष्टि गरेको छ। उक्त अध्ययन अनुसार एउटा सामान्य एआई तस्विर निर्माण गर्दा विद्युत उत्पादनको चक्र र डेटा सेन्टरको कुलिङमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब 29 मिलिलिटर झण्डै 2 चम्चा पानी वाष्पीकरण हुन्छ। एउटा तस्विरका लागि 2 चम्चा पानी खर्च हुनु सामान्य लाग्न सक्छ, तर जब विश्वभरका करोड़ौं मानिसले एकै दिन अरबौं तस्विर बनाउँछन् तब यो तथ्याङ्क ठूलो बन्छ। एउटै प्रयोगकर्ताले पनि पहिलो पटकमै मन परेको तस्विर पाउँदैन, उसले लुगा बदल, अनुहार अलि वास्तविक बनाऊ भन्दै दर्जनौं पटक प्रम्प्ट दिन्छन्। डाक्टर रेनको अध्ययनको प्रक्षेपण अनुसार सन् 2027सम्ममा विश्वभरका एआई पूर्वाधारको वार्षिक पानी खपत 4.2 देखि 6.6 अर्ब क्युबिक मिटर पुग्न सक्छ। अझ चिन्ताजनक कुरा के छ भने विश्वभर निर्माण भइरहेका नयाँ डेटा सेन्टर मध्ये 2/3 भन्दा बढ़ी डेटा सेन्टर त्यस्ता भौगोलिक क्षेत्रमा छन् जहाँ पहिलेदेखि नै पिउने पानीको चरम संकट छ। भारतको आन्ध्र प्रदेशमा गुगलले बनाउन लागेको 15 अर्ब डलरको डेटा सेन्टरले त्यहाँको वन्यजन्तु र स्थानीय पानीको आपूर्तिमा गम्भीर असर पार्ने भन्दै पर्यावरणविदहरूले गरिरहेको विरोध यसैको एउटा उदाहरण हो। एआईका लागि निर्माण भइरहेका डेटा सेन्टर विरूद्ध अमेरिकाका विभिन्न राज्यमा जनस्तरबाटै तीव्र विरोध देखिएको छ। प्रविधि कम्पनीहरूले शहरी क्षेत्रभन्दा गाउँतिर डेटा सेन्टर विस्तार गर्न थालेपछि कतिपय स्थानीय बासिन्दाले आफ्ना प्राकृतिक स्रोत जोगाउन प्रदर्शन गरेका छन्। कर्पोरेट पारदर्शिता र जवाबदेहिताको सन्दर्भमा गुगलका आफ्नै अनुसन्धानकर्ताले पनि सन् 2025मा एउटा प्रतिवेदन सार्वजनिक गरेका थिए। प्रतिवेदनमा गुगलले आफ्नो पूर्वाधारको मापन गर्दै जेमिनाईमा सोधिने एउटा सामान्य लिखित प्रश्नले 0.26 मिलिलिटर पानी खपत गर्ने उल्लेख गरेको थियो, तर गुगलकै अनुसन्धानकर्ताले स्वीकार गरेका छन् कि यो केवल लिखित प्रश्नको तथ्याङ्क हो। लिखितको तुलनामा तस्विर वा भिडियो जेनेरेसनमा यो अंक कैयौं गुणा माथि पुग्छ। यसले देखाउँछ प्रविधि कम्पनीहरूलाई आफ्ना उत्पादनले गरिरहेको वातावरणीय दोहन बारे पूर्ण जानकारी छ, तर प्रयोगकर्ताको वृद्धि र व्यापारिक प्रतिस्पर्धाका अगाडि यी तथ्याङ्कलाई अक्सर गौण राखिन्छ। एआईका कारण डेटा सेन्टरहरूको विश्वव्यापी प्रभाव बारे अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले पनि निरन्तर सावधानी अपनाउन भनिरहेको छ। आईईएले जारी गरेको इलेक्ट्रिसिटी 2024 एनालाइसिस एण्ड फोरकास्ट प्रतिवेदन र सन् 2026का पछिल्ला अध्यावधिक विश्लेषणहरूले विश्वव्यापी ऊर्जा संकटको नयाँ चित्र प्रस्तुत गरेका छन्। प्रतिवेदन अनुसार सन् 2024मा विश्वभरका डेटा सेन्टरले करिब 415 टेरावाट घण्टा टीडब्ल्यूएच विद्युत खपत गरेका थिए, जुन विश्वको कुल विद्युत खपतको करिब 1.5% हो। सन् 2025मा यो खपत 17% बढ़ेर करिब 485 टीडब्ल्यूएच पुगेको अनुमान छ भने सन् 2030सम्ममा एआईको यही गति कायम रहेमा डेटा सेन्टरको कुल विद्युत खपत बढ़ेर 950 टीडब्ल्यूएच पुग्ने आईईएको प्रक्षेपण छ। नेपालको सन्दर्भमा 80को दशकको तस्विर एआई ट्रेन्डमा कति प्रयोगकर्ता सहभागी भए र कुल कति तस्विर जेनेरेट भए भन्ने आधिकारिक तथ्याङ्क छैन, तर नेपाली प्रयोगकर्ताले प्रयोग गर्ने ओपन एआई, गुगल वा मेटाका सर्भरहरू विदेशमा भए पनि तिनले तान्ने ऊर्जा र कार्बन उत्सर्जनले ल्याउने जलवायु परिवर्तनको असर विश्वव्यापी हुन्छ।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
6: ओहो जेठा, बजार हिँड्छु क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, हुला सस्ता पाटा किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
7: त्यसो भए त म हुला जस्ता पाटा नै किन्छु नि काका।
9: हुलास भए अरू किन खोज्ने?
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँका दरका नोट समेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल राष्ट्र बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका सबै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट 100 रूपियाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोट सतहीका लागि बैंकका शाखा तथा काउन्टरमा हुने भीड़ घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यसअघि अधिकांश बैंकका एटीएमबाट 500 र 1000 रूपियाँका दरका नोट मात्रै निकाल्न सकिने व्यवस्था थियो। 100 रूपियाँका नोट एटीएमबाटै उपलब्ध हुन थालेपछि साना दरका नोट आवश्यक पर्ने ग्राहकलाई काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता कम हुने राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षमा नेपालमा 7 अर्ब 86 करोड़ रूपियाँ बराबरको घर जग्गा कारोबार भएको छ। नेपाल राष्ट्र ब्याङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबार बढ़ेको हो। अघिल्लो आर्थिक वर्ष 2000

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल बैंक सँगै।

0: लकडाउन हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 029575267, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
4: सम्पर्क नम्बर 9816655553
3: र 9843218049।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
11: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा

0: लाई पनि गरिन्छ।
1: रबिन टेलर्स खापारी नगरपालिका नौ तुमलिङ चार राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819372375।

0: This is Radio Sonkhua Sabha 95.5 MHz.
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। कांग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
2: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
1: सल्यानको दारमामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढ़ीमा संक्रमण पुष्टि। संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
3: विधेयक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
1: भोटेकोशी बाढ़ीपछि खानेपानी समस्या बढ़दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा लगायतका प्रमाणपत्र र आधानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
4: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढ़ी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
1: बंगलादेशमा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुटे भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढ़ेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
6: भोटेकोशी बाढ़ीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढ़ीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपड़ा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढ़ीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमूना मध्ये 5 यी कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ़न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोराइजेशन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खटका, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिंगेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 भन्दा बढ़ीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ़दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढ़ीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
4: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् नि, जस्तो विशेष गरी सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुराहरू सल्टाउँदै जाउँला, तर अहिलेकै कानूनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआईडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुन सक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले ईएनआईडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट ईएनआईडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
6: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पूरा गरेर प्रतिलिपि वा पुनप्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
3: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। माननीय सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यान आकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
2: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीड़ितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढंगबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढंगबाट पारदर्शी ढंगबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौ भन्ने कुरा पनि हामीले भन्नु छ।
6: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वड़ा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
7: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको शुरूआतदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्णय बोलेको छ, यसले चाहिँ व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौं, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै शुरूआत गर्नुपर्छ भन्ने आवाज सहितको निर्देश जारी गरेका छौं। यो निर्देश नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
6: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरूवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरूवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
1: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
8: सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
1: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
1: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
9: तपाई पनि बाढ़ी प्रभावित बाल बालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बाल बालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
11: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौं, चाहे उसको बाबुआमा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठूलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्य राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठूलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्वपूर्ण हुन्छ।
9: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। नेत्रावती बजार बाढ़ीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, शुरूमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि तीनवटा टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढ़ी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
12: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौं, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बीचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसी अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाडेँ भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यसकारण एकले अर्कालाई सहकार्य गर्दै हामी जानु चाहिँ एकदम आवश्यक कुरा छ।
9: तपाई मास्क कतिको लगाउनुहुन्छ? बाढ़ीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
13: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिन, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावना पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
9: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
14: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा सहायक नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
1: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
17: सीता जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
18: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
17: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सर सल्लाह हो दुईजनाको?
18: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
20: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराव सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ़ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाशचन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौं।
14: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा सहायक नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नल्याउँदासम्म यस्ता घटना भइराख्छन्।
1: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
14: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
1: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर। हो त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन अब के कुरामा बढी ध्यान दिनुपर्छ, यहाँले अलिकति संकेत गरिसक्नुभयो।
14: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
1: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम।
14: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन्। अब सबभन्दा ठुलो कुरो पब्लिकले नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो। तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ, त्यही एउटा सैद्धान्तिक कुरो भयो। तर अहिले व्यवहारिक रूपमा चाहिँ त्यो छैन, अब हामीले रोक्न सक्दैनौँ अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो। अब त्यही नै हो, अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले नगरपालिकाले स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आमटामा छ। तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राई गरेकै हो, र राज्य मात्रै होइन हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राई गरेको। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तीनवटा भनेको एक आपसमा एकदम अन्यानुसृत विषयहरू हुन्, र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन, तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ। खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा केही कर्मचारी संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन। एउटा एस्काइबाट चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ। त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
1: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ, संचार माध्यमले पनि?
14: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि संचार माध्यमको एकदम विशेष भूमिका छ, र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ, र म खास गरी जुन साझा खबर हाम्रो सीआईएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ, र यहाँहरूले यस्ता विषयसँग, जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ, र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ। तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि, घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ, एउटा संचार र सम्प्रेषण गरौँ, संचार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। कांग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ। र बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनशीप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नुहुन्छ भाइको?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: त्यस्तो के कुरा थियो?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
7: ओहो लु, नमस्कार है सर।
8: ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615 39 444
9: र 029590155।
10: More style, more design. Total Tailors.
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।

0: हजुर, जुनसुकै ठाउँबाट आइएमबी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमबी र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0291404084 र 98045487।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 98520-60-177।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
3: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल।
3: सम्पर्क नम्बर 98163-55553
0: र 98423-18049।
4: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिराखेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीड़ा।
2: अब अहिले खोला देखे भए चाहिँ हामीलाई तर्सिन्छ, पहिरन आउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघले यमनमा चर्कदो लड़ाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढ़ी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लड़ाकीहरू बीच लड़ाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढ़ाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पूरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबूत भएको छ। सुनियोजित रूपमा तोड़फोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्याण्डको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढ़ी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका शहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्दमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्दै र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने योजना भएको बताएका थिए। तर मंगलबार चीनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रूस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए, तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रूसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बंगलादेशको एक विशेष अदालतले दुई वर्ष अघि आन्दोलनका बेला मानवता विरूद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ़ दल अवामी लीगका सातजना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। रसुवाको विनाशकारी बाढ़ीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 जना भन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अध्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी शुरूमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौं।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढ़ीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेको रहेका छौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
4: कति दिन यसलाई अगाडि लान्छौ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
4: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
1: हो, लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो वासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तीनै केही पीड़ितहरूलाई भेटेकी छन्।
5: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढ़ी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका ओडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
6: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन, कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीले चाहिँ भिर पहिरो नजाने, अब बाढी नआउने, होइन, खोलाको छेउमा नहोस्।
5: त्यस्तै अर्का बाढी पीड़ित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड़ गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
7: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएको थियो सहज हुन्छ।
5: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, पहाडी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
5: बाढी पीड़ितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढ़ीको मार्ग खेपेको उक्त सड़क भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढ़ी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी शुरूमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौं।
8: पृथ्वी हाइवेको कृष्णगढ जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 देखि चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने, त्यो माथि चाहिँ ग्राभल राखेर रा, रोलिङ गरेर रा, अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर रा चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठेक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ, माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
8: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठूलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक छ। अब ठूलो भारी वर्षा भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रो पाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य वर्षातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरन्तै सुरु गर्छौँ र दसैँ पछाडि फेरी फेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्रे पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
8: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सड़क बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
0: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
8: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
0: उनी थिए सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वाशिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
9: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुइ मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एण्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रूसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरूद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढ़ाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चीनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरूद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।